0: क्लियर आउँदैछ?
1: आउँदैछ आउँदैछ त्यसो.
0: त्यसो हुँदाखेरि आकलन गर्न सकिएन भने हामी के हुन्छौँ भन्दाखेरि चाहिँ हामी तेस्रो पक्ष दोस्रोको जिम्मेवारी दोस्रो पैसा जस्तै अहिले समाउँदै छोड्दै भने अदालतलाई पनि दोष लगायौँ, हामीले सरकारलाई पनि दोष लगायौँ. त्यो प्रधानमन्त्री गृहमन्त्रीको जिम्मेवारी पनि होइन, अदालतको जिम्मेवारी पनि होइन. अनुसन्धान गर्ने निकायले अनुसन्धानको प्रमाण भेटेर मात्रै समाउनुपर्छ. समय दिने, आफ्नो जिम्मेवारी पुरा गरिदिने, प्रमाण नभेटिकन लगाएर बुझाइदिने, अदालतले छोडिदिने, अदालत पनि बन्दाम हुन्छ, सरकार पनि बन्दाम हुन्छ. त्यसो हुँदाखेरि मैले अघि भन्न खोजेको के हो भने सरकार त परिवर्तन भयो, तर त्यो अनुसन्धान गर्ने निकाय प्रहरी प्रशासन सरकारी वकिल अझै पनि के छ भने हिजकै ढकढकी छ. मान्छे आफ्नो पहुँच अनुसारको सम्भावने पहुँच अनुसारको छोड्ने जुन ढकढकी छ, प्रमाण नदुखाइकन अदालत लगिदिने पनि हिजोको व्यवस्था थियो, त्यो पनि अहिले पनि त्यही कायम रहेको छ. र त्यो व्यवस्थाका लागि हामीले अहिले सरकारले गरेका केही कठोर कदमलाई चाहिँ हामीले सुशासनको लागि भनेर मान्नुपर्छ. किनभने ती संयन्त्रहरूले के गर्दैछन् अहिले भन्दाखेरि एक अदालत दोस्रो सरकार दुवैलाई बदनाम गर्ने काम गर्दैछन्, यी व्यवस्थाबाट चाहिँ जोगिनुपर्छ. अर्को कुरा, तपाईँले जहाँसम्म 100 रुपियाँको भेटको सम्बन्ध कुरा त मैले अगाडि निकाल गरेँ, एउटा जेएनजी समूह भन्ने प्रश्न आयो. हेर्नुहोस्, जेएनजी समूह भनेको चाहिँ कसलाई मान्नुहुन्छ भन्दा म चाहिँ के मान्छु भने जेएनजी समूह भनेको कुनै कुनै राजनैतिक दलसँग आबद्ध नभइकन यो देशमा सुशासन कायम गर्नको लागि निष्पक्षबाट लाग्ने समूह चाहिँ म जेएनजी समूह भनेर मान्छु. राष्ट्रपाको समूहमा भएको 28 वर्ष भन्दा मुनिका एमालेमा 28 वर्ष भन्दा मुनिका विद्यार्थी संगठन वा काङ्ग्रेसमा भएका विद्यार्थी जेएनजी म मान्दिनँ. हेर्नुहोस्, किनभने उनीहरू चाहिँ के हुनु भातृ संगठन हुन् र भातृ संगठनलाई जेएनजीको परिभाषाभित्र राखेर जेएनजीको बदनाम नगरौँ. त्यस कारण जेएनजी भनेको चाहिँ एमालेको झन्डामा बस्ने होइन, राष्ट्रपाको झन्डामा बस्ने होइन, काङ्ग्रेसको झन्डामा बस्ने होइन. यो देशको नागरिकलाई चाहिँ कहाँनिर सुशासन भएन त्यो खोज्न आवाज उठाउने मान्छे चाहिँ जेएनजी हो. त्यस कारणले जो आवाज सुन्दै हुनुहुन्छ तपाईँ ती आवाज भनेका हेर्नुहोला, बुझ्नुहोला, ती आवाज सुन्ने बोल्ने मान्छेका पृष्ठभूमि हेर्नुहोला, ती कुनै न कुनै दलका भातृ संगठनका व्यक्तिहरू हुन्. त्यसो हुँदाखेरि ती व्यक्तिको आवाजलाई जेएनजीको आवाज भनेर सम्बोधन नगर्नुहोस्, सम्बोधन कसलाई गर्नुहोस् भने वास्तवमा नेपाली जनताको पीडाका लागि जो बोल्दैछ निस्वार्थ भएर दलको आवरणबाट बाहिर गएर ती व्यक्ति चाहिँ जेएनजी हुन् भनेर हामीले परिभाषित गर्न सकेनौँ भने हामी भाषा सृजना गर्छौँ समाजमा. त्यस कारण भाषा सृजना गर्ने जिम्मेवारी हामीलाई पनि छैन होला भन्ने चाहिँ म निवेदन गर्छु.
1: हस्, सुशील साहबको लागि यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: नमस्कार.
1: हुनुहुन्थ्यो राजनीतिक विश्लेषक, कानूनका जानकार सुशील सापकोटा आदरणीय श्रोता. नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ.
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा.
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्.
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान.
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601.
6: किसानहरूका लागि खुसीको खबर,
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ. साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ. एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ.
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971.
8: जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यूनतमकमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.
9: भनेर त्यसतर्फ उत्प्रेरित हुन भनेको कुरा हो. त्यसलाई
1: नम्बर दिँदा कति, 32 नम्बर कि 28 नम्बर अहिले सरकारलाई?
9: होइन, यस्तो हो, तपाईँको यस्तो विषयमा नम्बरबाट मूल्याङ्कन गर्न कठिन हुन्छ है. नम्बर दिने कुन विषयमा, कुन सेक्टरमा, होइन, नम्बरले त्यसलाई नम्बर

0: को आधार में ठैक्क कैलकुलेसन करना को धेरे कुरा को इसलिए यह सरकार में आइसे कुन कुन क्षेत्र में कुन कुन सुधार भयो ती इंडिकेटर सुधार का इंडिकेटर के हुन् र कमी कमजोरी भएका कहाँ कहाँ हुन् त्यसमा के कमी कमजोरी कसरी करेक्शन गर्नुपर्ने भएको छ करेक्शन गर्ने प्रक्रिया में सरकार गएको छ कि छैन यो सबै चीजलाई हेरेर चाहिँ त्यसलाई नम्बरिङ गर्नुपर्छ
1: अब 100 दिनका 100 काममै नम्बर दिउँ न त
0: हजुर
1: जी 100 दिनका 100 काममै नम्बर दिदाखेरि भनेको के मैले चाहिँ
0: हैन मैले भने नि सरकार अहिले ठैक्क यो एग्जाम दिँदै को परिस्थिति र परिवेश में हो हैन अब यसले परीक्षा कम्प्लिट गरिसकेपछि अनि त्यसपछि चाहिँ यसको परीक्षण हुन सक्छ
1: सरकार चाहिँ छौरीमा राम्रो छ कि प्र्याक्टिकलमा राम्रो छ त्यसो भए
0: अब त्यो मैले भने नि कुनै क्षेत्रमा प्र्याक्टिकल पनि ल्याए होला कुनै क्षेत्रमा प्र्याक्टिकलमा राम्रो नम्बर आइरा होला हैन कुनै क्षेत्रमा प्र्याक्टिकल एग्जाममा अलिकति सुधार गर्नुपर्ने होला कुन ठाउँमा थ्योरेटिकलमा सुधार गर्नुपर्ने होला
1: सरकार त प्र्याक्टिकलमा त एकदमै कमजोर रह्यो भन्ने कुरा पनि आइरा छ हैन प्र्याक्टिकलमा चाहिँ किकमा लाउने हुन्छ नि ठ्याक्क सिधा पछि सिधा जवाफ हुन्छ नि
0: त्यो पब्लिकली आइराखेको छ हैन सबैतिर आइराखेको छ अलिकति प्र्याक्टिकलमा चाहिँ अलिकति अलि व्यवहारिक भएर अलिकति सहमति वातावरण परिस्थिति परिवेश सृजना गर्ने कुरामा सरकारको प्रयत्न रहोस् भन्ने हिसाबले चाहिँ आइराखेको छ त्यसमा कसरी लुकाउनु पनि पर्दैन लुकाएर होइन यस्तो उस्तो भनेर धेरै डिफेन्सिभ हुने कुनै विषयमा धेरै अफेन्सिभ हुने जरुरत छैन किनभने हामीले आफ्नो मुलुक र नागरिकहरूलाई केन्द्रबिन्दुमा राखेर आफ्ना विचारहरू व्यक्त गर्नुपर्छ त्यसैले अहिले तपाईँले भन्नुभएको जस्तो केही व्यवहारिक पक्षमा सरकारले सुधार गर्नुपर्छ भन्ने आम नागरिकको चाहिँ अहिले धारणा छ त्यो धारणालाई हामीले उहाँहरूले राखेको हामीपट्टिको पोजिटिभ दृष्टिकोण भनेर हेर्नुपर्ने हुन्छ
1: जस्तो अब सपोजका लागि भौतिक पूर्वाधार मन्त्रीलाई सचिवालयको एउटा सदस्यले प्रश्न गर्नुभयो जस्तो मानौ सडक भनेको समयमा सम्पन्न भएन मन्त्रीज्यू भनेर एउटा प्रश्न गर्नुभयो मन्त्रीज्यूले भन्नुभयो खुट्टा भाँच दिनुहोस् भने प्र्याक्टिकलमा चाहिँ सरकारको अलिकति त्यो पुगेन त्यो डिफाइन पुगेन अलिकति लोकतान्त्रिक पद्धति अनुसार चाहिँ सरकारका मन्त्रीहरू सरकारका काम कारवाहीहरू अगाडि बढेनन् जस्तो अब देवानगञ्जमा दुई समूहबीच झडप भयो मन्त्रीज्यू के गर्ने गृहमन्त्रीज्यू गोली फोक दिनुहोस् भने प्र्याक्टिकलमा चाहिँ सरकारमा अलिकति कता कता कमजोरी तपाईँलाई पनि महसुस भएको छ किनभने तपाईँ त पूर्व सुरक्षाकर्मी हो एआइजी नेपाल प्रहरीको एआइजी सम्म चाहिँ होइन भएर रिटायर भएको हो राष्ट्र सेवक पनि हो तर अलिकति हामी चाहिँ कतै सुरक्षा प्रशासनलाई पनि त्यो ढङ्गले परिचालन गर्न सकिरहेका छैनौँ कि यो अनुभूति भएको छ
0: अनि सुरक्षा प्रशासनमा हामीले समीक्षा गर्नै पर्ने आवश्यकता छ हेर्नुहोस् कुनै पनि ठाउँमा परिस्थिति र परिवेशले नमाएको अवस्थामा नि कहीँ गोली चल्यो सुरक्षाकर्मीबाट भने हामीले के बुझ्नुपर्छ भने सुरक्षा निकायहरू त्यसको कमान्ड श्रृङ्खलाहरू कमजोर भएका छन् त्यसमा जो जहाँ गयो जुन ठाउँमा उपस्थित भयो उसले आफ्नो इच्छाले आफ्नो स्वविवेकले आफ्नो चाहनाले पनि शक्तिको प्रयोग गर्ने नगर्ने कुराको अभ्यास हुन थाल्यो भने त्यो डर लाग्दो हुन्छ त्यो अभ्यास उसले त्यतिखेर मात्रै गर्न पाउँछ जतिखेर गोली फायर नगरिकन परिस्थिति नियन्त्रणमा हुँदैन अथवा गोली फायर नगर्दा गोली फायर हुँदा भन्दाखेर डर लाग्दो क्षेत्री चाहिँ त्यहाँ आउँछ भन्ने परिस्थितिमा त्यो उसले पाउने हो नभएदेखि त्यो चेन अफ कमान्ड बसेको शक्तिले निर्देशन नलिकन परिस्थितिको इभ्यालुएसन नगराइकन त्यो पाउँदैन तर अब यहाँ प्रश्नै के उठिराखेको
1: छ
0: होइन मैले भने त्यहाँ पहिलो प्रश्नै उठिरहेको छ सुरक्षा निकायले यो गोली प्रयोग गरेको हो वा होइन भन्ने कुरा यकिन गर्नुपर्ने पहिलो आवश्यकता छ दोस्रो आवश्यकता के छ त्यहाँ भनेदेखि सुरक्षा निकायले गरेको हो भनेदेखि सुरक्षा निकायले गर्नुपर्ने अवस्था छ कि थियो कि थिएन थिएन भने हामीले के बुझ्नुपर्छ भने अहिलेको कमान्डमा सुरक्षा निकाय असन्तुष्ट छ त्यो कमान्डभित्र सुरक्षा निकाय छैन त्यसलाई हामीले सुधार गर्नुपर्छ भन्ने कुरामा हामी जानुपर्छ सुरक्षा निकायभन्दा बाहिरबाट गोली प्रहार भएको हो भने त्यो बाहिरबाट गोली प्रहार हुने परिस्थिति त्यहाँ हतियारभित्र हुने परिस्थिति त्यो अवस्था कसरी सिर्जना भयो त्यतिसम्म हामीले किन सूचना प्राप्त गर्न सकेनौँ त्यति छिटो क्विक बाहिरबाट को हतियार बोकेर आएर त्यहाँ प्रहार गर्यो भन्ने कुराको अनुसन्धान गरेर त्यो पत्ता लगाउनु जरुरी छ त्यसैले यसलाई यो कमी कमजोरी कहाँबाट भयो भनेर गम्भीर ढङ्गले हामीले मेन रूपमा नहेरिकन आफ्नो दृष्टिकोण राखेर सुरक्षा निकायलाई कमजोर बनाउने, उसको मनोबल गिराउने, अथवा चाहिँ बाहिरबाट आएको चाहिँ यस्तो किसिमको चाहिँ घुसपैठलाई नियन्त्रण नगर्ने हो भने भोलिका दिनमा गम्भीर परिस्थितिहरू उत्पन्न हुन्छन्, त्यो परिस्थितिलाई फेरि हामीले सामना गर्न सक्दैनौ। त्यसैले मैले यसमा के भन्छु भने तपाईँको सुरक्षा निकायको सर्टेन नर्म्स भ्यालुज हुन्छ, त्यसलाई परिचालन गर्ने त्यो नर्म्स भ्यालुजभित्र हामीले सुरक्षा निकाय राख्न सक्यौँ भने त्यसले ठिक ढङ्गले काम गर्छ र ठिक रिजल्ट आउँछ। मैले अलिकति भन्न चाहेँ, त्यही घटनामा मैले भने सुरक्षा निकायले पहिलो कुरा त प्रयोग गरे होइन यकिन गरौँ, दोस्रो कुरा प्रयोग गर्नुपर्ने गोली फायर गर्नुपर्ने अवस्था थियो थिएन यकिन गरौँ, तेस्रो कुरा निर्देशन बिना तीको त्यहीँ फायर गरेको हो भनेदेखि आफ्नै डिसिसन लिएको हो भने त्यो डिसिसन लिनुपर्ने अवस्थामा पुग्नुपर्ने अवस्था थियो थिएन, त्यो पनि यकिन गरौँ, र चौथो कुरा यदि त्यस्तो परिस्थिति थिएन भनेर फायर भएको छ भने हामीले माथिबाट भएको कमान्ड तलसम्म पुग्दाखेरि त्यहाँ असन्तुष्टि छ, त्यो कमान्डको धागोले त्यो भित्र सुरक्षा निकायलाई बाँध्न सकेन, उनीहरू फ्रस्ट्रेट छन्, असन्तुष्ट छन्, उनीहरूको व्यवसायिकतामा कमी भइरहेको छ, त्यहाँ करेक्सन गर्नुपर्छ भनेर थाहा पाउनुपर्छ पहिलो कुरा। दोस्रो कुरा, त्यो परिस्थितिबाट माथि उठिसकेपछि, त्यो सूचना भइसकेपछि, एक सुरुमा प्रारम्भिक अवस्थामा मात्रै सुरक्षा निकायको सुरक्षा निकायभित्र मात्रै त्यसको चाहिँ चेन अफ कमान्डको श्रृङ्खला आबद्ध गर्न सकिन्छ, राख्न सकिन्छ, त्यो अलिकति बाहिर आइसकेपछि अथवा त्यसको सूचना माथिसम्म प्रभाव भइसकेपछि अब त्यसको नेतृत्वदायी भूमिकामा माथिल्लो तह बढ्दै जान्छ। हेर्नुहोस्, त्यो कमान्ड पनि सिफ्ट हुन्छ, सामान्य अवस्थामा कमान्ड लोकल लेभलमा रहन्छ, जब स्थिति परिस्थिति बढ्दै जान्छ, असामान्य हुँदै जान्छ, कमान्ड श्रृङ्खला पनि सिफ्ट भएर माथिबाट निर्देशित हुँदै जान्छ र जानुपर्छ, होइन? त्यो अन्तर्गत जस्तै हामीले विगतमा चाहिँ भाद्र 23-24 गते घटनामा पनि गृह मन्त्रालय गृहमन्त्री नैतिक जिम्मेवार हुन्छ भन्यो नि, किन भन्यो भने स्थानीय प्रशासन ऐनले के लेख्छ भने नि, तपाईँको स्थानीय प्रशासन 2028 दफा 6 के लेखेको छ भने, तत्काल प्रमुख जिल्ला अधिकारीले आफै घटनामा पुगेर शान्ति सुरक्षा कायम गर्ने, कायम गर्ने कुरामा भएका सम्पूर्ण गरेर तुरन्त मन्त्रालयमा जाहेर गर्ने भनेको छ तपाईँको, अथवा शान्ति सुरक्षा कायम गर्ने कुरामा स्थानीय प्रशासन 2028 प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारीले प्रहरीहरूको परिचालन गर्ने र त्यहाँ भएको गतिविधिको सम्बन्धमा गृह मन्त्रालयमा जाहेर गर्ने र गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्ने भन्ने ढङ्गले त्यो एनमा व्यवस्था गरिएको छ। त्यसैले मैले कमान्ड सिफ्ट हुन्छ भने के हो भनेदेखि, स्थिति बिग्रिँदै गयो भने त्यो लोकल लेभलमा त्यहाँको इन्स्पेक्टर डिएसपी एएसपीको लेभलमा अथवा क्षेत्रीय प्रमुखको लेभलमा मात्रै कमान्ड रहँदैन, त्यो सिफ्ट हुँदै माथि गृह मन्त्रालयसम्म आइपुग्छ, होइन? त्यसैले यो चिजलाई, अहिलेको यो घटनालाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेर भोलिका दिनमा यस्ता घटना हुन नदिनुको लागि हामीले त्यहाँ के गर्यौँ, के गर्नु पर्थ्यो, कहाँ कहाँ चुक्यौँ भन्ने कुरालाई हेर्न सकेनौँ भने भावी दिनमा फेरि यस्तै प्रकृतिका घटनाहरू कहीँ जन्मियो भने त्यसबाट हामीलाई ठुलो क्षति बिहोर्नु पर्ने अवस्था।
1: एउटा कुरा पोखरेलजी, अब के छ भने सुशासन कायम गर्ने, देशमा 5 वर्षसम्म सत्ता सञ्चालन गर्दा जनतालाई डेलिभरी दिने कुरामा जुन तपाईँहरूको संकल्प छ र नागरिकहरूले पनि त्यो ढङ्गले विश्वास गरेर तपाईँहरूले पार्लियामेन्टमा पुर्याएका छन्, दुईटै नजिकको बहुमतको सरकार छ, समग्रमा हेर्दाखेरि कता कता प्रधानमन्त्री बालेन्द्र शाह र तपाईँका पार्टी सभापति रवि लामिछाने बीच केमिस्ट्री नमिल्या जस्तो केही कुराहरूमा चाहिँ अलिकति अननोन जस्तो होइन, जस्तो सुन्छ कुरामा पनि सर्वदलीय बैठक डाक्ने कुरामा गृहमन्त्री प्रधानमन्त्रीको उपस्थिति नहुने कुरादेखि लिएर हरेक विषयमा चाहिँ कतै कतै यो मतान्तर, मतभिन्नता वा कार्यशैलीमा केही फरक आउँदै गरेको हो अहिलेको अवस्थामा हेर्दा?
0: कतिसी मतभिन्नता भनेर अहिले हामीले भन्नु हुँदैन, मतभिन्नता गरेन के भने, पार्टी सभापतिले आफ्नो पार्टी सभापतिको भूमिकामा राखेर सबै पार्टीहरूलाई एक ठाउँमा उभ्याएर एउटा राष्ट्रिय दृष्टिकोण बनिएर सबैलाई संवेदनशील बनाउने कुरामा जुन प्रयत्न गर्नुभयो, त्यो प्रयत्न गर्दा प्रधानमन्त्री आउनु भएन भन्ने विषयकै आधारमा चाहिँ मतान्तर भयो भन्ने हिसाबले हेर्नु हुँदैन। प्राइम मिनिस्टरज्यू आफ्नो ठाउँमा आफू भूमिका खेलिरहनु भएको छ, अर्को ठाउँमा पार्टी सभापति अर्को ठाउँमा भूमिका खेल्नु भएको छ, मतलब यति छिटो

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 मृत्यु भएको छ। त्यसै गरी मन्त्री परिषदको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्गी उकियाब, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी र सदस्य सचिवमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसै गरी बालबालिका सम्बन्धी विधेयक पहिलो संशोधन 2081 संघीय संसद समक्ष पेश गर्ने, पशु वधशाला तथा मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गरेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता मन्त्री पोखरेलले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार पारिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आयमा अभिवृद्धि, कृषि उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीतिका बारेमा धारणा राख्नुहुँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नयाँ नीति ल्याइएको जानकारी दिनुभयो। नीतिले भूमि खण्डीकरण, बाँझो जमिनको वृद्धि, सिँचाई तथा भण्डारण पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ्दो आयात निर्भरता जस्ता समस्याको समाधानका लागि नीतिगत व्यवस्था गरेको मन्त्री चौधरीले बताउनुभयो। नीति कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, आवश्यक कानुनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोतको परिचालन, निजी क्षेत्रको सहभागिता तथा नियमित अनुगमन र मूल्याङ्कनको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न हामी सुन्छौ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको साउन 13 गतेको निर्णय अनुसार साउन 25 गतेदेखि केन्द्रीय कार्यालय घण्टीघरमा अभियान सुरु गरिने पार्टीका सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो। अभियान अन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन 2 केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको उपस्थिति अनिवार्य गरिएको सहमहामन्त्री ढकालले बताउनुभयो। प्रतिनिधि सभाको क्यालेन्डर र आगामी बैठकहरूलाई थप प्रभावकारी बनाउने विषयमा कार्य व्यवस्था परामर्श समितिको बैठकमा हिजो छलफल भएको छ। प्रतिनिधि सभाको आगामी क्यालेन्डर संसद बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्य प्रणालीलाई थप सुदृढ बनाउने उपायबारे हिजो छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ। छलफलमा सांसदहरूबाट पालना गर्नुपर्ने आचरण, संसद बैठकमा अपनाउनु पर्ने पोसाक सम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय एवं सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत भएको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 लागि बोलाइएको छ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1:15 सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुदन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। आजै विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्नेछ। नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने भएको छ। पार्टीको मिसन पार्टी जागरण अभियान अन्तर्गत हिजो राजधानी प्रदेश कमिटीले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको सदस्यता सम्बन्धी कार्यशालामा त्यसबारे जानकारी दिएको छ। पार्टीको जनतासँगको सम्बन्ध स्थापना गर्ने र संगठनलाई तल्लो स्तरमा गतिशील बनाउने उद्देश्यका साथ कार्ययोजना सार्वजनिक गरिएको पार्टी सचिव डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। पार्टी सचिव भानुभक्त ढकालले पार्टीको सदस्यता र अन्य दस्तावेजहरूलाई प्राकृतिक र अन्य सङ्कटबाट जोगाउन एवं कामलाई चुस्त बनाउन सदस्यतालाई डिजिटल बनाउन आवश्यक रहेको जानकारी दिनुभयो। लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। सिन्धुपाल्चोकको अरनीको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिकाको 4 किलो कोदारी र लिपिङमा पहिरो जाँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसै गरी अविरल वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशुलीको मैलुङ स्याप्रुवेशी सडक खण्ड बाढीका कारण अवरुद्ध भएको छ। त्यस्तै बागलुङको जैमिनी नगरपालिका 8 बेल बगरमा पहिरो जाँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। मनाङको नासो गाउँपालिका 3 धारापानीमा पहिरो जाँदा चामे बेसी सहर सडक खण्ड एकातर्फी रूपमा अवरुद्ध भएको छ। मुस्ताङको थासाङ गाउँपालिका 4 तल्लो घाँसामा पहिरो जाँदा बेनी जोमसोम सडक खण्ड, त्यसै गरी रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 रिजेगाड खोलामा बाढीका कारण भेरी करिडोर को जाजरको डोल्पा सडक खण्ड र मुगुको छायानाथ रारा नगरपालिका 7 बाढीका कारण नागम गमगढी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। दोलखाको लामा साँगु रामेछाप राजमार्गमा पनि पहिरोका कारण अवरुद्ध अवस्था छ। त्यहाँ भने वैकल्पिक बाटो खुलाइएको प्रहरीले जनाएको छ। त्यसै गरी मेची राजमार्ग अन्तर्गतको इलामको राजदुवाली सडक खण्डमा पनि वैकल्पिक बाटोको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। काठमाडौँको सीतापाइला धार्के सडक खण्ड र भोजपुरको मध्यपहाडी लोकमार्ग एकातर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यास तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देश गरेको छ। समितिको हिजो बसेको बैठकले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाई कृत्रिम अभाव एवं कालो बजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति जयन्ती देवी राईले जानकारी दिनुभयो। उपभोग्य वस्तुको ल्याब परीक्षण गर्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देश गरिएको छ। साथै उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन निर्देश गरिएको सभापति राईले बताउनुभयो। समितिमा भएको छलफलमा सांसदहरूले देशभर देखिएको खाना पकाउने ग्यासको अभावको समस्या तत्काल समाधान गर्नुपर्ने, ग्यास विक्रेता र डिपोहरूलाई जिम्मेवार बनाउनु पर्ने लगायतका सुझाव दिनुभयो। सांसदहरूले बजार अनुगमन प्रभावकारी हुन नसक्दा बजारमा विभिन्न सामग्रीमा महँगी, कालोबजारी र कृत्रिम अभावहरू सिर्जना हुने क्रम बढ्दै गएको गुनासो गर्नुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले मध्य पूर्वमा सिर्जित अशान्तिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर र त्यसले खाना पकाउने ग्यास र सबै पेट्रोलियम पदार्थमा अधिक मूल्य वृद्धि भई आपूर्ति श्रृङ्खला असन्तुलित हुने अवस्था देखिएको जानकारी दिनुभयो। नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले आधा सिलिन्डर ग्यास वितरण भइरहेको समयमा भरि सिलिन्डर बेच्न सुरु गर्ने बित्तिकै समस्या देखिएको तर त्यो समस्या केही दिनमा समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले एक वर्षभित्रै देशमा 1,00,000 रोजगारी सिर्जना गर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजो बसेको बैठकमा मन्त्री यादवले फ्री भिसा र फ्री टिकट सम्बन्धी कार्यक्रम प्रभावकारी र पारदर्शी नभएकाले सरकारले खारेजीको तयारी गरेको जानकारी दिनुभयो। उहाँले वैदेशिक रोजगार ऐन संशोधन गर्न मन्त्रालयले तयारी अघि बढाएको जानकारी पनि दिनुभयो। बैठकमा सांसदहरूले विभिन्न देशमा श्रमका लागि जान लागेका नेपालीहरूले प्रक्रियामै अनावश्यक र अत्यधिक खर्च बेहोर्नु परेको भन्नुहुँदै सरकारले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय संस्थाहरूले आन्तरिक संवैधानिक विषयमा टिप्पणी गरी नेपाल सरकारमाथि तथ्यहीन आरोप लगाएको बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकमा मन्त्री गौतमले एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाच लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनैतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने आशयको संयुक्त प्रेस वक्तव्य जारी गरेको भन्दै त्यस्ता भ्रामक सूचना तत्काल हटाउनुपर्ने बताउनुभयो। मन्त्री गौतमले न्यायपालिकासँग सम्बन्धित संवेदनशील र मुलुकको आन्तरिक संवैधानिक विषयमा टिप्पणी गर्ने अधिकार नेपाली नागरिक र सम्बन्धित संवैधानिक निकायलाई मात्र रहेको बताउँदै बाह्य संस्थाहरूले प्रमाण बिना आरोप लगाउने विषय स्वीकार्य हुन नसक्ने बताउनुभयो। बैठकले अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनैतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने विज्ञप्तिको स्पष्टीकरण माग गर्न सरकारलाई निर्देश गरेको छ। बैठकले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई एमनेस्टी इन्टरनेसनल इन्टरनेसनल कमिसन अफ जुरिस्ट र ह्युमन राइट्स वाचले जारी गरेको संयुक्त विज्ञप्ति सम्बन्धी आधिकारिक विवरण उपलब्ध गराई सम्बन्धित संस्थासँग स्पष्टीकरण माग्न निर्देश गरिएको समितिकी सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। सांसदहरूले मुलुकको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षणमा जोड दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्याजित विधायन समितिको हिजोको बैठकमा सांसदहरूले प्रत्येक प्रदेशबाट कम्तीमा एउटा पुरातात्विक सम्पदा विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्न सरकारलाई अनुरोध गर्नुभयो। सांसदहरूले विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय सम्पदाहरूको प्रवर्धनमा पनि सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। बैठकमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बजेट र जनशक्तिको अभावमा पुरातात्विक महत्वका सम्पदाहरूको खोजी र अनुसन्धानको कार्य अघि बढाउन नसकिएको बताउनुभयो। नेपाल टेलिभिजनले विगतका वर्षहरूमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता र कानूनी त्रुटि भएको औँल्याउँदै छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ। नेपाल टेलिभिजनको डिजिटल ट्रान्समिटर अडियो भिजुअल र ग्राफिक्स प्रणाली प्लेआउट अटोमेसन र अनलाइन प्लेटफर्महरूको खरिद सम्बन्धी गठित छानबिन समितिले हिजो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा समक्ष प्रतिवेदन बुझाएको हो। गत असार 1 गते डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा मन्त्रालयले 4 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई नेपाल टेलिभिजनले विभिन्न समयमा खरिद गरेका उपकरण सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको थियो। यसअघि मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्यान्डविथ खरिदबारे गठन गरेको समितिले प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डमा यात्रुहरू वर्षामा मात्र नभई हिउँदमा पनि जोखिम मोलेर यात्रा गर्न बाध्य हुनु परिरहेको छ। वर्षौंदेखि यात्रुहरूले सडक खण्डको स्तर उन्नति र दिगो समाधान खोजिरहेका छन् तर त्यसले एउटा आकार पाउन नसकेको पाल्पा संवाददाता विष्णु खनाल बताउँछन्।
1: लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी जिल्लालाई तराईसम्म जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल खण्ड यात्रामा यात्रुले त्रास र शास्ति निकै खेप्नु पर्ने हुन्छ। विशेष गरी पाल्पाको दोभान र रूपन्देहीको चिडिया खोला बीचको क्षेत्रमा सबैभन्दा बढी जोखिम छ। त्यहाँ पुगेपछि हजारौं यात्रु र सवारी चालकहरूको मनमा करिब 5 किलोमिटर कसरी पार गर्ने भन्ने चिन्ता हुने गरेको छ। यो सड़कमा यात्रा गर्दा परिवारलाई घर व्यवहार नै बुझाएर हिँड्नु पर्ने अवस्था रहेको स्याङ्जाबाट बुटोल जाँदै गरेका यात्रु यदु भट्टराईले बताउनुभयो।
2: फुटबल झर्छौँ भनेर फुटबलबाट घर जाँदैछौँ भने घरमा चाहिँ हिसाब किताब दिएर नैनिकन केला जस्तो मलाई लाग्दैन।
1: सिद्धार्थ राजमार्ग नेपालको उत्तर र दक्षिण जोड्ने अति नै महत्वपूर्ण मुख्य सड़क हो। तराईको रूपन्देहीबाट पाल्पा गुल्मी अर्घाची स्याङ्जा कास्की बागलुङ पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र विकल्पको रूपमा रहेको छ। राजमार्गका वरपर बस्ने नागरिक समेत सधैँ पहिरोको त्रासमा छन्। तिनाउकी शोभा केसी वर्षाको समयमा सड़क माथिबाट कति बेला ठूल्ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ त्यसको निदो हुँदैन। बेला बेलामा सड़क भाँसिने कारण पनि यात्रु मात्र होइन स्थानीयलाई समेत डर छ। दोभानका अर्का स्थानीय दोलकान्त पौडेल,
3: यो बाटो हर साल भत्केको भत्केको हुन्छ अनि तलतिर तिनाउ खोला माथितिर दबेको देख्दाखेरि हामीलाई यहाँ बस्न जलतरास भइराखेको छ। हिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन।
1: सिद्धार्थ राजमार्गको सिद्धबाबा झुम्सा हिउँदे खोला कालीमाटी पिपल डाँडा लगायतका स्थानमा पहिरो खस्ने सड़क भाँसिने जोखिम छ। मनसुन जन्य विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय स्थानीय तह र सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेनाई।
4: विपद ठुलो आउन नपाओस्, आइहाल्यो भने त्यसलाई जति सक्दो चाँडो सम्बोधन गर्न सकियोस् भन्नका निमित्त त्यो सुरुङ मार्ग परियोजना हेर्ने निकाय सड़क सुरक्षा एकाई लगायत सम्पूर्ण सरकारहरूको ध्यान त्यसतर्फ केन्द्रित छ। त्यहाँनिर पहिरो आएर हटाइहाल्नु पर्यो भने पनि मेसिनहरू हजारहरू जस्तो दुरुस्त
1: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुने घण्टौंसम्म यात्रुहरू बाटोमै अल्पत्र पर्ने तथा ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने अवस्था छ। सिद्धबाबा क्षेत्रको सबैभन्दा बढी जोखिम रहेको 5 किलोमिटर सड़क मध्ये करिब 1200 मिटरमा मात्र सुरुङ मार्ग निर्माणले पूर्ण रूपमा जोखिम कम नहुने यात्रुहरूको गुनासो छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गरिदिन स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले हिजो सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावलीको संकलन आवश्यक संकलनमा आवश्यक सहयोग समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको हो। निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने र त्यसका लागि वडा स्तरमै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय यसअघि गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरिया बीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा र प्रविधि एवं जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ। तीन वर्ष कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका दक्षिण कोरियाका राजदूत पार्क ट्युङसँग हिजो परराष्ट्र मन्त्रालयमा भएको विदाई भेटमा उहाँले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यको प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनु पर्ने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन हेलो सरकारलाई स्तर उन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी अघि बढाएको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता कार्य जारी राखेको छ। त्यस क्रममा शिव शिखर सहकारीका 14 जना र पशुपति सहकारीका 28 जना बचतकर्ताले पछिल्लो समय रकम फिर्ता पाएका छन्। सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको दूरसञ्चार सेवा शुल्क, सलामी दस्तुर तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता असुली आरम्भ गरेको छ। बक्यौता रकम, कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले तत्सम्बन्धमा छलफल गर्दै प्रक्रियागत थालनी गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हिजो इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानका पदाधिकारीहरूसँग छलफल गर्नुभयो। त्यसक्रममा उहाँले कानुन बमोजिम तिर्नुपर्ने कर तथा शुल्क जसरी पनि राज्य कोषमा दाखिला हुनुपर्नेमा जोड दिनुभयो। नेपालगञ्जको भैयापुर स्थित एउटा इट्टाभट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ। गत सोमबार इट्टाभट्टाको पर्खाल भत्किँदा गम्भीर घाइते भएका 45 वर्षीय राम फेरन कोरीको उपचारका क्रममा हिजो मृत्यु भएपछि मृत्यु हुनेको संख्या 2 पुगेको हो। पर्खाल भत्किँदा 52 वर्षीय वर्षादी लोदको घटनास्थलमै मृत्यु भएको थियो। बैतडीका अधिकांश क्षेत्रमा बाँदरले मकै बाली सखा पार्न थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्। बैतडी संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
5: बैतडी जिल्लाका सबैजसो ठाउँमा बाँदरको आतंक अत्याधिक बढेको छ। खेतबारीमा हुर्किँदै गरेका मकैका बोट बाँदरले उखेलेर तथा भाँचेर खाएपछि बारी नै रितो हुन थालेको बताउनुहुन्छ सुर्नया तीनका स्थानीय नारद भट्ट। वर्षभरि खाने मुख्य बाली नै मकै हो, तर बाँदरले एकैछिनमा बारीका सबै मकै सखा पारिदिन्छ। बिहानदेखि साँझसम्म खेतमै कुरेर बस्नुपर्ने बाध्यता किसानहरूलाई रहेको बताउनुहुन्छ दशरथ चन्द नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष केशव राज लेखक।
6: बाँदरको आतंकले गर्दा अहिले कृषिमा अहिले कुनै लगानी गरे पनि त्यो बालुवामा पानी मात्रै हुन्छ, अरू केही अर्कै छैन। बाँदर यो वन्य जन्तुहरूको न्यूनीकरण नगर्दासम्म कृषिमा लगानी गर्नु नै कुनै अतिथ्य छैन।
5: बाँदर धपाउनका लागि किसानहरूले थाल बजाउने, कुकुर प्रयोग गर्ने र घरेलु उपायहरू अपनाएर पनि बाँदरको संख्या धेरै भएकाले ती उपायहरू प्रभावकारी हुन सकेका छैनन्। पुरुषहरू विशेष त रोजगारीका सिलसिलामा घर बाहिर वा भारततिर रहेकाले घरमा रहेका महिला, बालबालिका र वृद्ध वृद्धालाई दिनभर बाँदर हेर्दैमा शास्ति हुने गरेको बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष जनक बहादुर चन्द।
6: बाँदरको आतंकले गर्दा किसान एकदम आतंकित भइसकेका छन्। मकै फल्न लागेको छ, त्यसमा पनि आधा जति खाइसकेका छ बटेल र बाँदरले।
5: बाँदरले मकै बालीमा क्षति पुर्याउनुका साथै घरभित्रै पसेर अन्नपात र खानेकुरा समेत लैजान थालेपछि बैतडीका किसान झन तर्सित बनेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: गण्डकी प्रदेशमा यस वर्ष 79.39% रोपाई सम्पन्न भएको प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। हालसम्म 93,606 हेक्टरमा रोपाई सम्पन्न भइसकेकाले छिटफुट बाहेक अधिकांश क्षेत्रमा रोपाई सकिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिनुभयो। कुल 2,500 मेगावाट बराबरको बिजुली प्रवाहका लागि पश्चिम सेती आयोजना अन्तर्गत बझाङ बनलेक प्रसारण लाइन निर्माण हुने भएको छ। 400 केभी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। मिथिलाञ्चल सहित तराई मधेसका जिल्लाहरूमा विवाहिता महिलाहरूले 13 दिनसम्म मनाउने मधु श्रावणी पर्वले मिथिलाका गाउँहरू सांस्कृतिक गीतहरूले गुन्जायमान बनेको हाम्रा जनकपुर समाचारदाताले जनाएका छन्। वैदेशिक रोजगारीमा बेलायत पठाइदिन्छु भन्दै 7 लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले धनुषाको जनक नन्दिनी गाउँपालिका दुईका रिजवान शेखलाई काठमाडौँ महानगरपालिका 31 पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, नतिजामुखी कार्य संस्कृतिको विकास एवं शिक्षा प्रणालीमा गुणात्मक सुधारमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठक एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा हिजो मन्त्री पोखरेलले चालू आर्थिक वर्षदेखि सिकाइ चौतारी कार्यक्रमलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो। कैलालीको कैलारी गाउँपालिका 5 बैजपुरमा निर्माण गरिएको 1500 अस्पतालबाट हिजोदेखि सेवा प्रारम्भ गरिएको छ। 19,05,00,000 रुपियाँको लागतमा निर्माण सम्पन्न भएको अस्पतालबाट बहिरङ्ग सेवा, ओपिडी, एक्सरे, इसिजी, प्रयोगशाला, प्रसूति र फार्मेसी लगायतका सेवा दिन प्रारम्भ गरिएको गाउँपालिकाले जनाएको छ। अब गाउँमै अस्पताल स्थापना भएपछि उपचारका लागि धनगढी, नेपालगञ्ज लगायतका क्षेत्रमा जानुपर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष राज समज चौधरीले बताउनुभयो। अन्तर्राष्ट्रिय प्रसङ्गमा रसियाले युक्रेनको राजधानी किबमा गरेको वृहत आक्रमणमा कम्तीमा 21 ज्यान जानुका साथै 44 भन्दा बढी घाइते भएका छन्। यस वर्षको सबैभन्दा घातक आक्रमणका रूपमा हेरिएको रसियाको यो पछिल्लो आक्रमणमा ब्यालिस्टिक क्षेपास्त्र एवं ड्रोनहरूको अत्यधिक प्रयोग भएको युक्रेनले जनाएको छ। युक्रेनी सेनाले आक्रमणमा नागरिकको आवासीय भवन तथा गोदामहरू क्षतिग्रस्त भएको जानकारी दिएको छ। युक्रेनको सेनाले उद्धार कार्य अघि बढाइएको र मृतकको संख्या बढ्न सक्ने अनुमान व्यक्त गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अत्याधुनिक हतियारको अभावमा युक्रेनले क्षति बेहोर्नु परेको बताउनुभयो। उहाँले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराउन अमेरिका सहितका सहयोगी राष्ट्रहरूसँग आफूले माग गरेको पनि जानकारी दिनुभयो। विश्व स्वास्थ्य संगठन WHOले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोपसँग लड्नका लागि विभिन्न तहमा थप सहयोगको आह्वान गरेको छ। आर्थिक अभावका कारण रोगको प्रतिक्रिया गर्ने क्षमतालाई पछाडि पारिरहेको उसले जनाएको छ। WHOका अनुसार प्रकोप अझै पनि नियन्त्रणको क्षमताभन्दा बाहिरतिर विस्तार भइरहेको छ। WHOका प्रवक्ता तारिक जसारे भिकले आर्थिक सन्दर्भमा थप समर्थन चाहिने बताउँदै नियन्त्रण प्रतिक्रियाका सबै क्षेत्रहरू मापन गर्न अन्य स्रोतहरू आवश्यक परेको उल्लेख गर्नुभएको छ। युरोपको दोस्रो लामो डेन्युब नदीमा खडेरीका कारण पानीको सतह ऐतिहासिक रूपमा घटेपछि दोस्रो विश्वयुद्धका बेला डुबाइएका 10 जर्मन युद्धपोतहरू त्यहाँ देखिन थालेका छन्। पानीको सतह घट्दै जाँदा नदीमा 9 वहन प्रभावित भएको र ऊर्जा उत्पादनदेखि नदी यातायातसम्ममा असर परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।

0: कार्यको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले सरकारले घोषणा गरेका आर्थिक सुधारलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत पहलका विषयमा सुझाव दिन कार्यकारी निर्देशकहरूलाई आग्रह गर्नुभयो। नियमनको उद्देश्य केवल नियन्त्रण गर्नु नभई उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले नेपालको नियामक प्रणालीले नव प्रवर्तनलाई रोकिरहेको छ वा प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्नको उत्तर आफैसँग खोज्नुपर्ने बेला आएको बताउनुभयो। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका लागि द्रुत प्रतिकार्य टोली गठन गरेको छ। उपभोक्तालाई बिना झन्झट ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो। टोलीले बुधबारदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले काठमाडौँ उपत्यका देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या भएको स्वीकार गरेको छ। सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबई, कतार लगायत मुलुकमा काम गरी स्वदेश फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताइएको छ।
1: बालिका मादेन, अब खेल समाचार।
2: नेपालले आगामी वर्ष आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप खेल्न छनौट प्ले अफ चरणदेखि नै खेल्नुपर्ने भएको छ। ग्लोबल छनौट आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने भएको छ। क्रिक इन्फोका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले प्रतियोगिताको मिति तय गरिसकेको भए पनि आयोजना हुने स्थान भने अझै सार्वजनिक गरेको छैन। आइसिसीले जुलाईमा सार्वजनिक गरेको नयाँ विश्वकप ढाँचा अनुसार छनौट प्रतियोगिताको विजेता टोलीले सिधै मुख्य समूह चरणमा स्थान बनाउनेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले भने विश्वकपको प्रारम्भिक चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि सुपर सिरिजको विजेता टोलीले 12 राष्ट्र सहभागी हुने मुख्य विश्वकपमा स्थान सुरक्षित गर्नेछ। सन् 2027 को आइसिसी एक दिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका 12 शहरमा अक्टोबर 4 नोभेम्बर 11 आयोजना हुनेछ।
1: अझै बम अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, कर्णाली प्रदेशका पहाडी भूभागका साथै मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी र तराईका भूभाग, कोशी प्रदेशका पहाडी र हिमाली भूभाग, मधेस र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.10 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:23 भयो भने सूर्यास्त भरे साँझ 6:55 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएका तथा घाइते भएकाहरूको परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय। कृषि मन्त्रालयद्वारा राष्ट्रिय कृषि नीति 2083 जारी, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन मुख्य लक्ष्य। निरन्तरको वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन। युक्रेनको किबमा भएको रुसी आक्रमणमा कम्तीमा 21 मृत्यु र सन् 2027 3 दक्षिण अफ्रिकी मुलुकमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: फोर्जी एलटिई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE

0: इन गर्नु हुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
0: नमस्कार, कार्यक्रम रोजगारी र अवसरमा यहाँलाई स्वागत छ। रेडियो नेपालबाट हरेक हप्ताको बिहिबार बिहान 7 बजेको समाचारपछि तपाईँ यो कार्यक्रम सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी आन्तरिक तथा बाह्य रोजगारीका अवसर, त्यसका सम्भावना र भइरहेका प्रयासहरूका बारेमा कुराकानी गर्ने गर्छौँ। आज सुदूरपश्चिम प्रदेशतर्फ जाँदैछौँ। बढी मालिका नगरपालिका भन्ने बित्तिकै धार्मिक तथा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको पालिका पनि हो र हरेक वर्ष भारतमा रोजगारीका लागि त्यहाँबाट जाने नागरिकहरूको संख्या रहेको पालिका पनि हो। यसर्थ आन्तरिक रोजगारीका लागि बाह्य रोजगारीको लागि जाने बाध्यता अथवा एउटा प्रचलन छ, एउटा लहर छ, त्यसलाई रोक्न पालिकाले के कस्ता प्रयास गरेका छन् आज हामी कुराकानी गर्दैछौँ। हामीसँग हुनुहुन्छ बढी मालिका नगरपालिकाका प्रमुख अमर बहादुर खड्का। हजुर, यहाँलाई कार्यक्रममा स्वागत छ।
3: धन्यवाद। सम्पूर्ण श्रोता महानुभावहरूमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु बढी मालिका नगरपालिकाको तर्फबाट।
0: सुरुमा चाहिँ नगरपालिकामा त्यहाँ रोजगार सेवा केन्द्र छ, रोजगार सेवा केन्द्रले के कस्तो काम गर्छ, कसरी काम गर्दै आएको छ जानकारी गराइदिनुहोस् न।
3: खास गरी रोजगार प्रवर्धन शाखाले हाम्रो बढी मालिका नगरपालिकाको पालिकाभित्रका सम्पूर्ण शाखाहरूबाट हुने कार्यक्रमलाई रोजगार सिर्जना हुने कार्यक्रमसँग कसरी टाइअप गर्न सकिन्छ, खास गरी आन्तरिक रोजगारी र बाह्य रोजगारीसँग सम्बन्धित र वैदेशिक रोजगारमा जाने मान्छेहरूका लागि पनि सहजीकरण गर्ने, त्यसलाई केही समस्या पर्दा अथवा व्यावहारिक हिसाबले समस्या पर्दा त्यसलाई कसरी समाधान गर्न सकिन्छ, आम रूपमा पालिकाको भित्रका नगरपालिकाभित्रका नागरिक र सब नगरवासीहरूलाई त्यो खालको सेवा प्रदान गर्दै आइरहेको।
0: हजुर, बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन गर्ने काम पनि स्थानीय पालिकाकै स्थानीय सरकारकै छ, यहाँहरूले तथ्याङ्क सङ्कलन गर्नु भएको छ कि छैन?
3: खास गरी हामीले बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलनको क्रममा चाहिँ हामीले केही डिटेलमा हामीले सङ्कलन गरेका छैनौँ, तर अहिले हामीले रोजगारीको सिलसिलामा बाहिर गएका युवाहरू बाहेक गाउँमै भएका युवाहरूको हकमा चाहिँ उहाँहरूलाई बोलाएर विभिन्न तालिमहरू, सिपमूलक तालिमहरू, विभिन्न रोजगारसँग सम्बन्धित कार्यक्रमहरूमा, क्षमता विकासका कार्यक्रमहरूमा र विभिन्न कृषि भेटनरी लगायतका सिपमूलक तालिमहरूमा चाहिँ उहाँहरूलाई समावेश गर्दै आइरहेका छन्।
0: प्राय जसो यो हरेक वर्ष बर्खे खेती सकिसकेपछि भारत जाने प्रचलन अथवा त्यो लहर रहेछ।
3: हजुरहरूले भनेकोमा पनि कामको सिजनमा आफ्नो काम सकेर काम नभएको बेला चाहिँ भारतको केही ठाउँहरूमा गएर मौसमी कामदारको रूपमा काम गर्ने र त्यहाँबाट फर्किने चलन पनि छ। त्यो सङ्ख्या अहिले पहिलाको भन्दा घट्ने प्लस र त्योभन्दा पनि अहिले गाउँमा नबसेर बालबालिका सहित बच्चाहरू सहित वा सपरिवार नै इन्डिया गएर उतै बालबालिकाहरूलाई पढाउने, उतै आफू पनि बस्ने र काम पनि गर्ने एक खालको जनशक्ति छ भने, अर्को चाहिँ बालबालिकाहरूलाई यतै बसाएर आफू चाहिँ श्रीमान श्रीमती नै विदेशमा भारत प्रवास गएर आमदानी गर्ने खालको सङ्ख्या पनि छ। यो विविध खालको छ। प्रवास जस्तै भारत आए बाहेक त्यस्तो मुलुकमा जानेहरूको सङ्ख्या पनि त्यतिकै बढ्दो क्रममा देखिएको।
0: तेस्रो मुलुकको कुरा गरिहाल्नु भयो, अहिले अब स्थानीय पालिकाबाटै श्रम स्वीकृतिका कुरा, श्रम सम्बन्धी त्यो स्थानीय पालिकाबाटै गर्न मिल्ने सहजता पनि बनाइएको छ, प्रविधिले जोडिएको पनि छ, त्यहाँबाट पनि के सम्भव छ, गरिरहनु भएको छ?
3: अहिले हाम्रो पालिकाबाट पनि श्रम स्वीकृति लिनेहरूको सङ्ख्या बिस्तारै बढ्दै गइरहेको छ। यो वर्ष यो आर्थिक वर्षमा पनि केही श्रम स्वीकृति सहजीकरण गरेको हकमा चाहिँ 4 जनाको पालिकाको तर्फबाट गरेको देखिन्छ तथ्याङ्कीय हिसाबले। र बढी मालिका नगरपालिकाबाट गत 2 वर्षको तथ्याङ्क हेर्ने हो भने 215 जनाले राहदानी पासपोर्ट बनाएको र त्यसमा पनि पालिका तर्फबाट कर्मचारी साथीहरूले सहजीकरण गरेको, वैदेशिक रोजगारमा जानका लागि विभिन्न म्यान पावर मार्फत गए कि गएन, अहिले यतै हुनुहुन्छ कि भनेर बेला बेला उहाँहरूसँग वैदेशिक रोजगारसँग सम्बन्धित सूचनाहरू दिने सहजीकरण गर्ने कामहरू भइरहेको छ। अब यसमा वैदेशिक रोजगार सम्बन्धी केस व्यवस्थापनका हिसाबले पनि पालिकाले 7 केस व्यवस्थापन गरेको छ। त्यसमा आर्थिक सहायताका कुराहरू 1 भएको छ, 1 पालिकाकै तर्फबाट विदेशमा गएको मान्छे उतै विभिन्न घटनाले गर्दाखेरि त्यही घटना भएर मृत्यु भएकोलाई सब झिकाउने कार्यमा पनि 1 र उद्धार तथा खोज तलास एउटा म्यान पावरबाट गयो, त्यो मान्छे अर्को म्यान पावरमा श्रम स्वीकृति नलिकन बसेको हकमा पनि 1 खोज तलास गरेर उद्धार गरेको स्थिति छ भने अब उनीहरूलाई घरसम्म ल्याउनका लागि सब चाहिँ घरसम्म ल्याउने कार्यमा पनि हामीले सहजीकरण गऱ्यौँ। अब मृत्युपछि मृत्युको क्षतिपूर्तिको लागि पनि सहजीकरण त्यही व्यक्तिलाई गऱ्यौँ, अर्को 1 छात्रवृत्तिको सहजीकरण गऱ्यौँ र आर्थिक सहायता पनि हामीले 6 गऱ्यौँ पालिकाको तर्फबाट। अब यसरी सुरक्षित वैदेशिक रोजगारसँग सम्बन्धित परामर्श र सूचना गर्ने चाहिँ हामीले नियमित रूपमा सञ्चालन गर्दै आइरहेका छौँ यो तेस्रो मुलुकको हकमा, र खास गरी जिल्लाभरिको राजधानी सहजीकरण गर्ने कुरामा चाहिँ 1157 चाहिँ अहिले सामी कार्यक्रम अन्तर्गत हाम्रो बढीमालिका नगरपालिकाकै तर्फबाट 1 हामीले कर्मचारी जिल्ला प्रशासनमा राजधानी शाखामा बस्ने गरिकन 1 कार्यक्रम कर्मचारी रहेका छन्, र पालिकामा पनि एउटा मनोसामाजिक विमर्शकर्ता रोजगार संयोजक लगायतको हामीले शाखा मार्फत त्यो कामहरू गर्दै आइरहेका छौँ।
0: हजुर, अघि यहाँले तालिमको कुरा गर्नुभयो, सामी परियोजनाले पनि विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ, यद्यपि नगरपालिकाले पनि आफैले स्वरोजगारका लागि अनि सिपमूलक रोजगारीका लागि विभिन्न तालिमहरू गर्ने गर्छ, यहाँहरूले तालिमका विषयहरू छनौट गर्दाखेरि कसरी गर्नुहुन्छ? किनभने एकातिर रोजगारीका लागि भारततिर जाने हुनुहुन्छ, अर्को तेस्रो मुलुकको लागि रोजगारीका लागि जाने हुनुहुन्छ, अरू कोही फेरि स्वरोजगार भएर आफ्नै पालिकामा बस्नेहरू पनि हुनुहुन्छ, तालिमको छनौट कसरी गर्नुहुन्छ नि यहाँ?
3: खास गरी तालिमको छनौट चाहिँ व्यक्तिको जुन व्यक्ति हामीले खास गरी वडा स्तरमा चाहिँ वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरू मार्फत त्यहाँ भएको बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन उहाँहरूले गर्नुहुन्छ, र त्यो आधारमा उहाँहरूले सङ्कलन गरेको तथ्याङ्क आधारमा उहाँहरूलाई हामी अन्तर्क्रिया गर्छौँ, तपाईँहरू कुन खालको तालिम, विभिन्न गैर सरकारी संस्था हाम्रै पनि तालिमहरू, उद्यम शाखाको पनि कार्यक्रमहरू, मेजेपको कार्यक्रमहरू हुन्छ, र अन्य हामीले कृषि शाखा, विभिन्न गैर सरकारी संस्थाहरू जस्तै अहिले हामीसँग युनिसेफ लगायतको EWPN भनेर सशक्त महिला समृद्ध नेपाल कार्यक्रम पनि सञ्चालन भएको छ, उहाँहरूसँग सहजीकरण गरेर उहाँहरूको पहिला त व्यक्तिको चाहना के छ, कुन खालको सिप उसले सिक्न चाहिरहेको छ, आधारभूत सिप उसँग के छ, र त्यो आधारमा हामीले तालिमको छनौट गर्छौँ। दोस्रो, त्यो तालिम उहाँले कुनै मान्छेले तालिम लिन खोज्यो अथवा त्यहाँ आफ्नो तालिम लिएको कुरा चाहिँ व्यावहारिक हिसाबले कार्यान्वयन गर्न सक्छ कि सक्दैन, अथवा जिल्लामै त्यो सम्भावना छ कि छैन, पालिकामै सम्भावना छ कि छैन, त्यो कुराहरू पनि हामीले विश्लेषण गर्छौँ र त्यो आधारमा तालिममा छनौट गरेर त्यसरी उहाँहरूलाई तालिममा सहभागी गराउँछौँ, र तालिममा सहभागी गराउनु मात्रै ठुलो कुरा होइन, उहाँको निरन्तरताको लागि हामीले बेला बेला अनुगमन गर्ने, उहाँहरूको घर परिवारसँग समन्वय गर्ने, त्यसलाई तालिम पछि पनि हामीले उहाँहरूको रोजगारीको लागि विभिन्न निकायहरूसँग समन्वय गरेर रोजगारीको ग्यारेन्टी गर्ने खालको वातावरण पनि हामीले सँगै गरिरहेका
0: छौँ। नगरपालिकाले 5 रोजगार रणनीतिक योजना बनाउने एउटा सुरुवात अथवा त्यो घोषणा पनि गरेको थियो, अहिले यो योजना बनेको छ कि छैन?
3: 5 रोजगार रणनीति योजना हाम्रो बनेको छ, त्यसलाई कार्यान्वयन यो वर्षबाट हामीले गत वर्ष बनायौँ, यो वर्षबाट हामीले कार्यान्वयनको चरणमा गएका छौँ, र त्यो गर्दाखेरि चाहिँ हामीले सेक्टर वाइज हिसाबले हामीले छनौट रणनीति बनाउने कुरा गरेका छौँ, जस्तै कृषि र पशुपालनको रोजगारी सिर्जना हुने वातावरणहरू के हुन्छ, जस्तै अब त्यो कृषिलाई तपाईँको यातायात र पर्यटनसँग जोड्नु पर्ने आवश्यकता छ, यातायात नभइकन कृषिको उत्पादन पनि हामीले उत्पादन गर्छौँ बजारसम्म पुर्याउनका लागि यातायातको व्यवस्था अथवा सडक सञ्जाल छ कि छैन, त्यो खालको वातावरणसँग सँगै, र अर्को भनेको कृषिलाई पर्यटनसँग र यातायातसँग पनि जोड्नु पर्ने आवश्यकता महसुस गरेका छौँ। त्यो भएको हुनाले हामीले बढीमालिका नगरपालिकाले कृषि पर्यटन र यातायातलाई जोडेर हामीले कृपया मोडल भनेर भनेका छौँ। कृपया मोडल अन्तर्गत कृषिलाई पर्यटनसँग कसरी जोड्ने, यातायातसँग कसरी जोड्ने, पर्यटनलाई यातायातसँग कसरी जोड्ने र कृषिसँग कसरी जोड्ने भनेर त्यो हिसाबले हामीले गर्न खोजिरहेका छौँ। खास गरी अब बढीमालिका पर्यटकीय सम्भावना भएको अहिले भर्जिन एरिया कृषिको धार्मिक सांस्कृतिक र पुरातात्विक हिसाबले र पर्यावरणका हिसाबले पनि सुन्दर बढीमालिका क्षेत्रमा अहिले पर्यटकहरूको सङ्ख्या आन्तरिक र बाह्य पर्यटकहरूको सङ्ख्या बढिरहेको छ। त्यसमा हामीले कृषिको हिसाबले चाहिँ गोठहरू छन् माथि लेखतिर, त्यसलाई गोठ सुधार वा खर्क स्टेको रूपमा कार्यक्रम कसरी गर्न सकिन्छ अथवा त्यो खर्क स्टे भनेको आएका आन्तरिक पर्यटकहरू अथवा बाह्य पर्यटकहरूले गोठहरूमा तपाईँको खर्कहरूमा चाहिँ हस्पिटालिटीको कुराहरू, उहाँहरूलाई खानपानको व्यवस्थापन कसरी गर्ने, खानामा कस्तो सुधार गर्नुपर्छ, सबै कुराहरू हामीले त्यसरी जोड्न खोजेका छौँ। पशुपालनसँग त्यसरी जोड्दाखेरि चाहिँ हामीले सहजीकरण हुन्छ। अर्को हाम्रो स्थानीय रैठाने बालीको उत्पादनलाई प्रवर्धन गर्ने, बाजुरा आएको मान्छेले रित्तै नजाओस् अथवा यहाँको सिमी, यहाँको अर्ग्यानिक चिजहरू अथवा तपाईँको रैठाने चिजहरू, कोदो फापर अथवा अन्य चिजहरू लगेर जाओस् भन्ने हिसाबले पनि हामीले जोड्न खोजिरहेका छौँ। एक गाउँ एक कृषि प्राविधिक कार्यक्रम पनि हामीले सञ्चालन गरेका छौँ र कृषि प्राविधिकलाई चाहिँ त्यो कम्तीमा त्यहाँ किसानहरूको बारीमा पशुपालनमा केही समस्या नआओस् भनेर पनि हामीले त्यो खालको रणनीति लिइरहेका
0: छौँ।
3: अर्को सुख र रोजगारसँग कुरा गरिरहँदाखेरि चाहिँ हामीले युवाहरूलाई, महिलाहरूलाई, दलितहरूलाई र विपन्न तथा रोजगार बेरोजगार नागरिकहरूलाई लक्षित गरेर सिपमूलक तालिमहरू सञ्चालन गरेका छौँ। त्यो सिपमूलक तालिम भनेको अहिले दुईटा कुरा, एउटा चाहिँ महिलाहरूले धेरैजसो सिलाइ कटाइको तालिमहरू लिन खोज्ने र अब अहिले बुटिकको कुरा भयो, होटल तथा पर्यटन सेवाको कुराहरूलाई जोड्यौँ, अनि कृषि पशुपालनको कुराहरू, अब खाद्य प्रसाधन भनेको हाम्रो रैठाने बालीहरू उत्पादन गरेको कोदो फापर जौहरूलाई प्रसाधन कसरी गर्ने, खाद्य प्रसाधनका कुराहरू, आय आर्जनमुखी त्यस्ता तालिमहरूलाई हामीले महत्त्व दिएका छौँ र यसलाई अब स्थानीय आवश्यकता अनुसार बजारको माग अनुसार पनि हामीले सिप विकासका कार्यक्रमहरू सञ्चालन गर्ने नीति लिएका छौँ। अहिले अब यो प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अहिले नयाँ कार्यक्रमको रूपमा नाम फरक गरेको छ, यसलाई राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम भनेर नेपाल सरकारले संशोधन गरेर 2082 सञ्चालन तथा व्यवस्थापन निर्देशिका भनेर लागू गरेको छ। यसमा पनि खास गरी रोजगारमूलक तालिमहरू, सिपहरू, उद्यमशीलता प्रवर्धन गर्ने खालका स्थानीय स्तरका रोजगारी सृजना गर्ने खालका कार्यक्रमहरूलाई प्राथमिकता दिएको हुनाले यसमा पनि हामीले विशेष यही माथि भनेका कुराहरूलाई हामीले लक्षित गरेर कार्यक्रम गरेका छौँ र विशेष गरी अहिले हामीले पछिल्लो अवस्थामा साना व्यवसायहरू, तपाईँको स्थानीय उद्यम र स्थानीय उद्यम र साना व्यवसाय प्रवर्धनसँग सम्बन्धित जिल्ला घरेलु तथा साना उद्योग व्यवसायसँग सम्बन्धित कार्यक्रमहरू उहाँहरूसँग पनि जोडिएर काम गरेका छौँ। अर्को पछिल्लो अवस्था भनेको डिजिटल सिपसँग जोडेर नयाँ रोजगारीको अवसरका लागि हामीले डिजिटल साक्षरताका कार्यक्रमहरू, कम्प्युटर, इन्टरनेट, डिजिटल अनलाइनसँग सम्बन्धित रोजगारी सिर्जना के गर्न सकिन्छ त्यो कुराहरूलाई पनि अहिले प्रविधिमा आधारित व्यवसायमा कसरी जोड्ने अथवा हामीले स्थानीय उत्पादनलाई अहिलेको प्रविधिमा चाहिँ बजारीकरण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि हामीले सँगै जोडेका छौँ। यो वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई पनि पुनः एकीकरणको कुराहरू, उहाँहरूलाई आइसकेपछि सिप पनि ल्याउनु भएको छ, श्रम गर्नुभएको छ, उहाँले पैसा पनि ल्याउनु भएको छ, सिप र सम्पत्तिलाई स्थानीय पुँजीलाई कसरी बढाउन सकिन्छ भनेर उहाँहरूलाई त्यो खालको वातावरण पनि हामीले सँगसँगै गरिरहेका छौँ र हामीले बढीमालिका नगरपालिकाले एउटा नमुना कामको रूपमा अब आउने दसैँभन्दा अगाडि अथवा भदौ अथवा असोजको महिनासम्म हामी स्थानीय एउटा कोदो कुकी बिस्कुटको उद्योगको रूपमा हामी इस्टाब्लिसको सामानहरू सबै आइसकेको छ अब उत्पादन चाहिँ हामी असोजसम्म उत्पादन गर्ने गरिकन लागेका छौँ र स्थानीय उत्पादन भएको कोदो बिस्कुट अथवा जौ अथवा मकै स्थानीय रेसिपी मिलाएर हामीले स्थानीय दिवा खाजासँग कसरी जोड्न सक्छौँ भन्ने हिसाबले लागिरहेका छौँ।
0: हजुर, यहाँले अघि पनि जोडिहाल्नुभयो यो पर्यटनको एकदम प्रचुर सम्भावना बोकेको र प्रविधिको विकाससँगै अहिले बल्ल बढी मालिकालाई विश्वले चिनिरहेको अवस्थामा अब पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रमहरू भइरहेको छ, कतिपय होमस्टे सञ्चालनमा होलान्, ट्रेकिङ गाइडका कुरा आउँछ, स्थानीय हस्तकलाका कुरा आउँछ, यी सबै कुरामा जोडिएका जो स्वरोजगार उद्यमीहरू हुनुहुन्छ उहाँहरूलाई सहुलियत कर्जाको आवश्यकता पर्न सक्छ, अनुदान र बजार पहुँचको पनि आवश्यकता पर्न सक्छ, यसको व्यवस्था पालिकाले केही गरेको छ, कसरी उहाँहरूलाई अगाडि सँगसँगै लैजाँदै हुनुहुन्छ नि?
3: यसमा दुईटा कुरो, अब हामीले पालिकाको तर्फबाट ग्लोबल आइएमई ब्याङ्क लगायत निजी क्षेत्रका ब्याङ्क र सरकारी ब्याङ्क राष्ट्रिय वाणिज्य ब्याङ्क लगायतसँग सँगै समन्वय गरेर सस्तो कर्जाको रूपमा पनि कसरी सहजीकरण गर्न सकिन्छ, वित्तीय साक्षरताका कुराहरू र उहाँहरूसँग तपाईँको कतिपय साना व्यवसायहरूलाई बिना धितोको कुराहरूलाई कसरी जोड्न सकिन्छ त्यो कुराहरू पनि हामीले अगाडि बढाएका छौँ। अहिले प्रदेश सरकारले पनि कृषि कर्जाको रूपमा सम्पूर्ण हिसाबले उहाँले कृषि कर्जाको ब्याज अनुदानको व्यवस्था गरेको छ कृषि र भेटनरीको हकमा, उहाँहरूलाई त्योसँग पनि सहजीकरण गरेर हामी अगाडि बढेका छौँ। र कतिपय अवस्थामा चाहिँ धितो पुग्दैन, स्थानीय स्तरमा चाहिँ त्यो धितो नपुगेको हकमा चाहिँ सहुलियत दरको लोनको लागि पनि हामीले सहजीकरण गरेका छौँ। र खास गरी अहिले बढी मालिका क्षेत्रमा चाहिँ होटल क्षेत्रका मान्छेहरूलाई लगानी गर्ने वातावरणका लागि पनि हामीले सङ्घीय स्तरमा पनि त्यो नीति संशोधन गर्नुपर्छ भनेर माग गरिरहेका छौँ। र हामीले ट्रेकिङ गाइडको तालिम गरायौँ, होमस्टेको तालिम गरायौँ, पोर्टरको तालिम गरायौँ र अब यसलाई सूचीकृत गरेर नीतिगत हिसाबले हामीले अगाडि बढाउन खोजिरहेका छौँ। हिजो मात्रै पालिकाको तर्फबाट बढी मालिका क्षेत्रको सांस्कृतिक प्रवर्धन आन्तरिक पर्यटन बढी मालिका नगरपालिकाभित्रका नौवटै भित्रका पुरातात्विक सांस्कृतिक धार्मिक मठ मन्दिर लगायतका क्षेत्र देवाल लगाएका क्षेत्रहरूलाई प्रवर्धन गर्ने र बढी मालिकालाई मेन पर्यटकीय गन्तव्यको रूपमा अगाडि बढाउनका लागि हामीले बढी मालिका पर्यटन विकास समिति गठन गऱ्यौँ र त्यो मार्फत पनि हामीले पर्यटकका कामहरूलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छौँ। र नेपाल सरकारले पनि भर्खरै बढी मालिका क्षेत्रमा टेलिफोनको टावरहरू थिएन, अति भर्खरै मात्रै काठमाडौँ गएर मन्त्रीजीसँग समन्वय गरेर त्यो खालको वातावरणका लागि अब दुई चार दिनमा टावर चाहिँ निर्माण हुन थालेको कुरा यो रेडियो नेपाल मार्फत खबर गर्न पाउँदा खुसी लागेको छ।
0: हजुर, यहाँहरूले यति धेरै सम्भावनाहरू आफ्नो पालिकामा देखेर कार्यक्रमहरू अगाडि बढाइरहँदा वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको छ, रोजगारीकै लागि भनेर बसाई सर्ने अथवा तेस्रो मुलुक जानेको संख्या बढिरहँदा पालिकाको सन्देश के होला?
3: दुईटा कुरा चाहिँ, एउटा चाहिँ देशमै अब यो आम रूपमा परेको यो सामाजिक सञ्जाल तथा अहिले नेपालमा केही हुँदैन भन्ने मानसिकता नकारात्मक कोणबाट मान्छेहरूको मानसिकता विकास भएको छ र हामीले केही गर्न सक्दैनौँ भन्ने स्थानीय स्तरमा धेरै सम्भावना छन्। पैसाको स्रोत भनेको विदेशमा भन्दा स्थानीय स्तरमा बढी सम्भावना छ तर त्यो सम्भावनालाई अहिलेको नवयुवाहरूले देखिराख्नु भएको छैन। विदेशमा भएका ठुल्ठुला कामहरू अथवा विदेशमा गएर धेरै डलर कमाउन सकिन्छ भन्ने सपना सामाजिक सञ्जाल मार्फत धेरैको मनोभावना त्यो भएको हुनाले त्यसलाई राष्ट्रिय स्तरमा एउटा सन्देश दिने गरिकन सङ्घ प्रदेश र स्थानीय तह र विभिन्न सरकार निकाय विशेष गरी सार्वजनिक मिडियाहरू यो विभिन्न मिडियाहरू यो सामाजिक सञ्जाल मार्फत र मिडिया मार्फत यसलाई सहजीकरण गर्न अथवा यसलाई प्रभाव यो हो भनेर सम्भावना नेपालमै छ, धेरै सम्भावना छ भन्ने खालको सन्देश नदिएसम्म हामीले स्थानीय तहले जति गरे पनि रोक्न सक्दैनौँ। केन्द्रीय स्तरमा पनि अहिले दुई तिहाईको बहुमतको सरकार छ तर पनि यो सङ्ख्या घटेको छैन। यो मान्छेमा आत्मविश्वासको कुरा चाहिँ सबैभन्दा ठुलो कुरा रहेछ। यहाँ आत्मविश्वास जबसम्म बिल्डअप गर्न सक्दैनौँ, हाम्रै सम्भावना हाम्रै ठाउँमा छ, हामीले गर्नुपर्छ भन्ने खालको चेत जबसम्म पलाउँदैन तबसम्म यी हामीले जति कुरा गरे पनि तथ्याङ्कीय हिसाबले बाहिर जाने संख्या पनि घट्दैन, बाहिरबाट यता आउने संख्या पनि बढिरहेको पनि हामीले विश्लेषण गर्न सकेका छैनौँ, त्यो कुरालाई हामीले आत्मसात गर्नुपर्छ भन्ने कुरा लाग्छ।
0: हजुर, सूचना नपाएर अथवा सचेतनाका कार्यक्रमहरू नभएर पनि कतिपय चाहिँ बाटो नदेखेर पनि त जान सक्नुहुन्छ नि।
3: पहिलो कुरा चाहिँ हामीले घर परिवारमा नै जनशक्ति कस्तो बनाउँदैछौँ भन्ने कुरा चाहिँ घरबाट सुरु हुन्छ, त्यसपछि समुदाय स्कुलमा जान्छ, समुदायमा जान्छ, त्यसपछि अब पालिका स्तरको कुरा होला, जिल्ला स्तरको कुरा होला। त्यो भएको हुनाले हामीले हरेक नागरिकलाई सचेत बनाउने खालका कार्यक्रमहरू उसलाई सिपसँग जोडेर अब हामीले विद्यालय स्तरदेखि नै विद्यार्थीहरूको मनोबल बढाउने गरी हामीले हाम्रो देशमा हामीले विकास गर्नुपर्छ, हामीले सिपयुक्त जनशक्ति बनाउनुपर्छ र अहिलेको करिकुलमलाई चेन्ज गरेर व्यावसायिक सोचसहितको जनशक्ति आफ्नो खुट्टामा आफै उभिने खालको जनशक्ति विकास गर्नका लागि पाठ्यक्रममा पनि परिवर्तन गर्नुपर्छ, त्यसमा अन्य कार्यक्रमहरूमा पनि त्यसमा सुधार गर्नुपर्छ। त्यो भएको हुनाले हामीले एउटा जनचेतनाका कार्यक्रम मात्रै गरिकन हुँदैन, त्योसँग अन्य कार्यक्रमहरू पनि सँगसँगै जोडेर ल्याउनुपर्छ, त्यही कुराहरू हामीले राख्नुपर्छ भन्ने कुराहरू राख्न चाहन्छु।
0: हजुर, अन्तिममा अब नगरको शक्ति भनेको जनसङ्ख्या हो, जनसङ्ख्या जति घट्दै गयो त्यति कार्यक्रमहरू घट्लान अथवा लक्षित नहुन सक्छ। यहाँहरूले धेरै प्रयासहरू गरिरहँदा आफ्नो नगरमा बस्ने नगरवासीहरूलाई रोजगारीका यी सम्भावनाहरू, कार्यक्रमहरू, रणनीतिक योजनाहरू आइरहँदा के भन्न चाहनुहुन्छ नि?
3: हामीले हाम्रो नगर हामीले बनाउने हो, यहाँको नगरवासीको सबैको एउटै नगर प्रमुख अथवा नगर उप प्रमुख अथवा त्यहाँ काम गर्ने जनशक्ति मात्रै पालिकाको मात्रैले गर्न सम्भव छैन, हरेक नागरिकले आफ्नो भूमिका आफ्नो पदीय दायित्व अनुसारको जिम्मेवारी सबैले निर्वाह गर्न सक्यौँ। रोजगारी सम्भावना हाम्रै नगरमा छ, उत्पादन हामीले गर्यो भने उत्पादन हुने हो, हामीले बजारीकरण गर्यो भने बजारीकरण हुने हो। त्यो भएको हुनाले समग्र रूपमा यसलाई सकारात्मक कोणबाट हामीले पालिका बनाउने जिम्मा सबै हाम्रो हो भन्ने खालको सन्देश दिन चाहन्छु।
0: हजुर, कार्यक्रमको लागि महत्त्वपूर्ण समय दिनुभएकोमा यहाँलाई हार्दिक आभार।
3: रेडियो नेपाल परिवारलाई पनि मेरो तर्फबाट र पालिका तर्फबाट यी हामीले गरेका कामहरू सन्देश दिने खालको वातावरण बनाइदिनु भयो, त्यसका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु, हजुरलाई पनि धन्यवाद दिन चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का। पालिका भित्रको रोजगारीका सम्भावना र पालिकाले गरिरहेका रोजगारीका कार्यक्रम र प्रयासहरूका बारेमा केही कुराकानी गर्ने प्रयास गर्यौं। आजलाई रोजगारी अवसर कार्यक्रम यति नै। प्रविधि संयोजनमा साथ दिनुभएकोमा प्राविधिक मित्र रामकृष्ण शाहलाई हार्दिक आभार व्यक्त गर्दै म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
6: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
5: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
6: रेडियो नेपालद्वारा जनहितका लागि।
7: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
8: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
7: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
8: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
7: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
9: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौ रामकृष्ण ढकालको स्वर, काली प्रसाद रिजालको रचना र आलोक श्रीको संगीतमा रहेको यो स्वदेश कान। स्वदेश कान पछाडि 8 बजे यहाँले सुन्नुहुनेछ अंग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ। म कृष्ण शर्मा। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिँदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। राज्य सञ्चालनका लागि कर अपरिहार्य स्रोत हो। सडक, पुल, विद्यालय, अस्पताल, खानेपानी, विद्युत, सुरक्षा तथा सामाजिक सुरक्षा जस्ता सार्वजनिक सेवा सञ्चालन गर्न सरकारले मुख्य रूपमा नागरिकबाट उठाएको करमै भर पर्छ। त्यसैले कर तिर्नु कानुनी दायित्व मात्र होइन, जिम्मेवार नागरिकको कर्तव्य पनि हो। तर नेपालमा कर प्रणालीप्रति नागरिकको विश्वास भने अपेक्षित रूपमा बलियो हुन सकेको छैन। कर तिर्ने प्रक्रियालाई अझै पनि धेरैले झन्झटिलो, समय खर्चिने र अनावश्यक दुःख दिने प्रणालीका रूपमा अनुभव गर्ने गरेका छन्। कर कार्यालयमा लामो लाइन, प्रक्रिया बुझ्न कठिनाई, बारम्बार कागजात मिलाउनु पर्ने अवस्था, सूचना अभाव तथा कतिपय ठाउँमा भन्सुन वा अनियमितताको गुनासोले करदातालाई निरुत्साहित बनाउने गरेको छ। विशेष गरी साना व्यवसायी, स्वरोजगार व्यक्ति तथा पहिलो पटक कर प्रणालीमा आबद्ध हुने नागरिकलाई कानुनी व्यवस्था, कर विवरण बुझाउने समय, करको दर, जरिवाना र छुटका प्रावधान बारे पर्याप्त जानकारी नहुँदा अनावश्यक आर्थिक भार समेत थपिने गरेको छ। समयमै कर नतिर्दा लाग्ने ब्याज र जरिवाना बारे धेरैले पछि मात्र जानकारी पाउने अवस्था पनि देखिन्छ। अर्कोतर्फ इमान्दारितापूर्वक समयमै कर तिर्ने करदाताले त्यस बापत राज्यबाट के सम्मान, सुविधा वा प्रोत्साहन पाउँछन् भन्ने विषय पनि पर्याप्त रूपमा सार्वजनिक हुन सकेको छैन। यसले कर तिर्ने संस्कृतिको विकासमा समेत चुनौती थपेको छ। यही पृष्ठभूमिमा सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 पनि सञ्चालनमा ल्याएको छ। यो कार्यक्रमले करदातालाई प्रोत्साहन गर्दै स्वैच्छिक कर प्रणाली, स्वैच्छिक कर सहभागिता बढाउने अपेक्षा गरिएको छ। तर उपहार कार्यक्रम मात्र पर्याप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न कायमै छ। कर प्रशासनलाई अझ पारदर्शी, प्रविधि मैत्री, सरल र सेवामुखी बनाउन के कस्ता सुधार आवश्यक छन्, करदाताको विश्वास कसरी जित्ने, कर छल्ने प्रवृत्ति कसरी नियन्त्रण गर्ने र कर तिर्नु बाध्यता होइन, नागरिकको गौरव बन्ने वातावरण कसरी सिर्जना गर्ने, आज हामी यिनै विषयमा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी। यहाँलाई कार्यक्रम बदलिन्दो नेपालमा स्वागत छ।
1: धन्यवाद।
0: सरकारले भर्खरै मात्र करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सुरु गरेको छ। खास यो कार्यक्रमको मुख्य उद्देश्य चाहिँ के हो?
1: सर्वप्रथम त प्रश्नको लागि धन्यवाद। वास्तवमा नेपाल सरकारले गत जेठ 15 गतेको बजेट मार्फत सचेत करदाता, जुन करदाता हुनुहुन्छ उहाँहरूले चाहिँ बिल बिजक लिनुहुन्छ, उहाँहरूलाई के प्रोत्साहन गरौँ भनेर वस्तु तथा सेवाको खरिद बिक्रीमा चाहिँ बिल लिने दिने संस्कृतिलाई बढावा दिउँ र यस्ता सचेत करदाताहरूलाई पुरस्कृत गरौँ भन्ने उद्देश्यका साथ पुरस्कार दिने घोषणा गरेको थियो। त्यसलाई नै कार्यान्वयन गर्नको लागि यो कार्यक्रममा खोजिएको।
0: निकै आकर्षक र नौलो अभ्यास पनि भयो होइन?
1: हजुर।
0: यस्तो खालको कार्यक्रममा सहभागी हुनका लागि के गर्नुपर्छ, उपहार पाउनका लागि आवश्यक प्रक्रियाहरू के हुन् भन्ने खालको आम नागरिकको एउटा चासोको विषय पनि छ। प्रक्रिया र सहभागिताका तरिकाहरू के हुन् स्पष्ट पारिदिनुहोस् न।
1: यसमा चाहिँ मुख्यतया दुई किसिमले यो उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ उपभोक्ता। पहिलो चाहिँ हामीले मुख्य फोकस गरेको भनेको इलेक्ट्रोनिक पेमेन्ट हो, जस्तै क्युआर पेमेन्ट भनौँ एक किसिमको लागि सबभन्दा अहिले चलन चल्तीमा रहेको। यसरी इलेक्ट्रोनिक पेमेन्ट विद्युतीय भुक्तानी भएको हकमा चाहिँ त्यस्ता भुक्तानीकोलाई आधार मानेर त्यो भुक्तानी रकमलाई अलरेडी हामीले चाहिँ उपहार कार्यक्रममा सहभागी गर्छौँ र उहाँहरूलाई एउटा उपहार कुपन प्राप्त हुन्छ, जसले चाहिँ उहाँहरूले कुनै अन्य प्रक्रियाहरू अप्नाइरहनु पर्दैन, अर्थात् कुनै वेब पोर्टलमा गएर आफ्ना खरिद विवरणहरू इन्ट्री गराउनु पर्दैन। जसले चाहिँ इलेक्ट्रोनिक भुक्तानी गरेको हुन्छ, वस्तु तथा सेवा खरिद गर्दा इलेक्ट्रोनिक पेमेन्ट मार्फत गरेका उपभोक्ताहरूले कुनै प्रक्रिया नअपनाइकन पेमेन्ट गरेकै आधारमा उहाँ त्यस्ता उपभोक्ताहरू उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। अब अर्को जुन खरिद बिक्रीमा चाहिँ हामीले नगद भुक्तानी गर्छौँ, नगद भुक्तानी गरेको खरिद बिजकको सम्बन्धमा चाहिँ ती बिजकलाई चाहिँ एउटा हामीले अहिले भर्खरै विभागले एउटा वेब पोर्टल लन्च गरेको छ। त्यो लन्च गरेको वेब पोर्टल जसलाई हामीले चाहिँ price.ird.gov.np भनेर भनेका छौँ, त्यो वेब पोर्टलमा गइसकेपछि उहाँहरूले त्यस्ता नगद भुक्तानी गरेका बिल बीजकहरूलाई इन्ट्री गर्नुहुन्छ र उहाँहरूले इन्ट्री गर्दाखेरि विशेष गरेर खरिदकर्ताको विवरण चाहिँ हाल्नुपर्ने हुन्छ। खरिदकर्ताको प्यान नम्बर, खरिद मिति अनि खरिद गरेका कुल रकम लगायतको विषयहरू इन्ट्री गर्नुपर्ने हुन्छ। बिक्रीकर्ताको प्यान नम्बर, बिक्री रकम, बिक्री मिति उल्लेख गर्नुपर्छ भने खरिदकर्ता जसले खरिद गर्नुहुन्छ उहाँहरूले आफ्नो नाम र मोबाइल नम्बर यति इन्ट्री गरिसकेपछि उहाँले सब्मिट गर्नुहुन्छ र त्यो सब्मिट गरिसकेपछि त्यसबाट एउटा कुपन प्राप्त हुन्छ, त्यसलाई नै उपहार कार्यक्रममा पछि उहाँले क्लेम गर्न सक्नुहुन्छ।
0: त्यसो भए कस्ता खालका बिलहरू चाहिँ यो कार्यक्रमको लागि मान्य हुँदैनन्, अस्वीकार्य बिलहरू पनि होलान् होइन, र कस्ता खालका बिलहरू चाहिँ यसका लागि मान्य हुन्छ?
1: विशेष गरी हामीले अब यो कार्यक्रमको एउटा थिम भनेको नै हामीले बिल लिने दिने संस्कृतिको विकास गर्ने भन्ने हो। अब त्यसो हुँदाखेरि अलरेडी बिल बिजक जारी भइरहेका जस्ता कतिपय चिजहरू व्यवसायिक प्रयोजन भएका खरिद बिक्रीहरूलाई हामीले यसमा एक्सक्लुड गरेका छौँ। र त्यस्तै गरेर चाहिँ सरकारी निकाय, सार्वजनिक निकायहरूबाट जारी हुने बिल बिजकहरू छ भने त्यस्ता बिल बिजकहरू पनि उहाँहरूले क्लेम गर्न पाउनुहुन्न। त्यस्तै टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सवारी तथा ढुवानीका साधन, हवाई टिकट जस्ता खरिद गरिएका बिल बिजकहरू र त्यसपछि स्थायी लेखा नम्बर उल्लेख नभएका बिल बिजकहरूबाट पनि उहाँहरूले चाहिँ यो उपहार कार्यक्रममा सहभागी बन्न खोज्नुभयो भने सहभागी हुन पाउनुहुन्न। ती बाहेक अन्य बिल बिजक जस्तो यहाँ एउटा ध्यान दिनुपर्ने विषय चाहिँ के छ भने व्यवसायिक प्रयोजनको लागि नभएकन उपभोक्ताले आफ्नो स्व प्रयोजनको लागि खरिद गरेका बिल बिजकहरू र अघि मैले भनेका क्याटेगोरीमा नपरेका बिल बिजकहरू चाहिँ उहाँहरूले क्लेम गर्न सक्नुहुन्छ।
0: जस्तो दैनिक उपभोग्य वस्तुहरू,
1: एक्ज्याक्टली दैनिक उपभोग्य वस्तुहरू उहाँहरूले खरिद गर्नुपर्छ भएको छ र 100 रुपियाँभन्दा माथि मूल्यका सामानहरू खरिद गर्नुभएको छ भने त्यस्ता बिल बिजकहरू चाहिँ उपहारका लागि योग्य हुन्छ।
0: अब चाहिँ दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रुपियाँ नगद पुरस्कारको विजेता छान्ने भन्ने जुन मापदण्ड छ, यो छनौट कसरी गरिन्छ र यसको प्रक्रिया, पारदर्शिता र विश्वसनीयताका आधारहरू के हुन्?
1: हजुर, अहिले हामीले जुन उपहार कार्यक्रम सञ्चालन गरिरहेका छौँ यो बेसिकली यो चाहिँ एकदम टेक्नोलोजी फ्रेन्डली हामीले के गर्दैछौँ भने करदाताका अथवा उपभोक्ताहरूले खरिद गरेका एक्टिभिटिजदेखि र हामीले पुरस्कार वितरण गर्ने एक्टिभिटिज सबै आइटी टेक्नोलोजीमा आधारित छन्। त्यहाँ सिस्टम डेभलप भएको छ, त्यो सिस्टमले नै क्युआर पेमेन्ट लगायतका इलेक्ट्रोनिक पेमेन्टका डाटा सिस्टमकै आधारमा त्यसलाई सिस्टमबाट नै तानिन्छ र त्यो सिस्टमले जेनेरेट गरेको कुपन उहाँहरूले प्राप्त गर्नुहुन्छ। त्यस्तै नगद भुक्तानी गरेर बिल प्राप्त गर्नुभएका उपभोक्ताहरूले पनि आफ्ना बिलका इन्फर्मेसनहरू सिस्टमबाट नै इन्ट्री गर्नुहुन्छ र सिस्टमबाट इन्ट्री गरिसकेपछि उहाँहरूले सिस्टमबाट नै जेनेरेट भएको एउटा कुपन प्राप्त गर्नुहुन्छ र ती कुपनहरू सबै हाम्रो सिस्टममै स्टोर भएर बस्छन् र उपहार वितरण गर्ने क्रममा पनि डे वाइज जस्तो हरेक पाक्षिक रूपमा यो कार्यक्रम सञ्चालन हुन्छ भन्ने भन्नुको मतलब 1 गतेका दिनमा खरिद भएका बिलहरू 1 गतेको बिलहरू मध्येबाट एउटा कुपन छनौट हुन्छ, 2 गतेकोबाट एउटा इभन रूप यस्तै प्रकारले चाहिँ 15 दिनसम्मको हरेक दिनको विजेता छनौट हुने सिस्टमले नै सिस्टम जेनेरेटेड त्यो कुपनलाई चाहिँ हामीले पुरस्कारको रूपमा वितरण गर्ने हुँदाखेरि यो सम्पूर्ण रूपमा यसमा चाहिँ ह्युमन इन्टरभेन्सन हुने सम्भावना चाहिँ 0 नै हुने भएको भएर यसलाई हामीले एकदम पारदर्शित र अहिलेको वर्तमान कन्टेक्स्टमा चाहिँ यो एकदम युजफुल र सुरक्षित छ भनेर हामीले भन्न सक्छौँ।
0: हजुर, आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीज्यू, जस्तो अब यो कार्यक्रममा यदि कुनै व्यवसायले ग्राहकलाई बिल दिन अस्वीकार गर्यो वा बिल नदिए उपभोक्ताले के गर्नुपर्छ त, विभागले उजुरी लिने त्यस्तो खालको प्रक्रिया छ कि छैन?
1: एकदम यसमा चाहिँ 2 कुरा छ, एउटा त हामीले पनि मार्केट मोनिटरिङ गरिरहेका हुन्छौँ, अब विभाग अन्तर्गतका रहेका कर कार्यालयहरूले विभिन्न व्यापारिक सङ्गठनहरूलाई पनि सामेल गरेर पनि मार्केट मोनिटरिङ गरिरहेको हुन्छ भने हाम्रो विभाग अन्तर्गतका कार्यालयका कर अधिकृतहरू गएर पनि मार्केट मोनिटरिङ गरिरहेको हुन्छ, त्यो मोनिटरिङ गर्ने क्रममा पनि बिल बिजक जारी भइरहेछ कि छैन भन्ने कुरा हेर्ने गर्दछ। र यदि उपभोक्ता जोहरू हुनुहुन्छ उहाँहरूले बिल माग्दाखेरि पनि बिल नदिएको अवस्था हो भने त्यतिखेर तुरन्त नजिकको कर कार्यालयमा कल पनि गर्न सक्नुहुन्छ, अन्तर्राज्य विभागमा पनि कल गर्न सक्नुहुन्छ र उहाँहरूले मलाई यसरी यो बिल प्राप्त गर्न सकेन भनेर विभाग या विभाग अन्तर्गत कार्यालयहरूलाई त्यो जानकारी प्राप्त भयो भने विभाग र कार्यालयले तुरन्त त्यसको एक्सन लिन्छ र कानुन बमोजिम हाम्रो आयकर ऐन मुहकर ऐनेटिभ व्यवस्था गरे बमोजिमको जरिमाना पनि गर्छ र उहाँहरूलाई तत्काल बिल इस्यु गर्नको लागि विभागले निर्देशन पनि दिन्छ।
0: त्यसका लागि छुट्टै सार्वजनिक कुनै एउटा माध्यम जस्तो टोल फ्री नम्बर अर्थात् कुनै व्यवस्था गरेको छ कि छैन विभागले?
1: यसमा चाहिँ यस्तो छ, हाम्रो टोल फ्री भन्दा पनि एउटा सूचना अधिकारीको नम्बर त अलरेडी हाम्रो मोबाइल नम्बर वेबसाइटमा यहाँहरूले पाउनुहुन्छ र त्यस्तै गरेर हामीले अहिले के गरेछौँ भने जस्तो अब सम्पूर्ण उपभोक्ता वर्ग त नेपालभरि नै हुनुहुन्छ, उहाँहरूले आफ्नो नजिकको कर कार्यालयमा सम्पर्क गर्नुभयो भने त्यो छिटो हुने भएको कारणले गर्दा अहिले हाम्रो वेबसाइटमा हेर्नुभयो भने कार्यालयका नम्बरहरू, कार्यालयका सूचना अधिकारीका नम्बरहरू सबै हामीले वेबसाइटमा राखेका छौँ, उहाँले तुरन्त वेबसाइटमा गएर आफ्नो नजिकको कर कार्यालयका सूचना अधिकारीलाई यो कुरा जानकारी गराएर कारवाही प्रक्रिया प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ।
0: बिना हिस्के चाहट मैले बिल प्राप्त गर्न सकेन भन्ने उजुरी जोसुकै नागरिकले पनि गर्न सक्यो,
1: एकदम मजाले गर्न सक्नुहुन्छ र हामी उहाँहरूलाई आह्वान पनि गर्छौँ। अब अहिले हाम्रो पुरस्कार दिने एउटा यो प्रोग्रामको उद्देश्य पनि त्यही हो, त्यो उद्देश्य पनि त्यही हो कि हामीले बिल लिने दिने संस्कृति बसाल्ने भनेर हो। भनेपछि हामी विभाग त यसमा लागि नै परिरहेको छौँ र कोही करदाताले बिल मलाई दिएन भन्ने उजुरी गर्दछ भने त्यो उहाँको एकदम उहाँको अधिकारको विषय पनि हो र विभागले त्यसलाई एकदम गम्भीरतापूर्वक लिएर कारवाही प्रक्रिया अगाडि बढाउँछ।
0: नेपालमै नयाँ अभ्यासका रूपमा कार्यक्रम कार्यान्वयनमा आइरहेको छ, धेरै उपभोक्तालाई कर बीजकको महत्वबारे पर्याप्त जानकारी छैन होइन, यस कार्यक्रम मार्फत विभागले नागरिकमा कस्तो सचेतना फैलाउन चाहेको हो? यहाँले यसअघि पनि भन्नुभयो, अझै पनि साधारण नागरिकले बुझिने भाषामा स्पष्ट पारिदिनुहोस् न।
1: यसमा वास्तवमा हजुरहरूलाई पनि याद होला, हामीले पनि अब इभन हामी नेपाल सरकारका कर्मचारी हुँदा हुँदै पनि कतिपय अवस्थामा चाहिँ अब अहिलेको चलिरहेको अवस्थाले भनौँ या कतिपय अवस्थामा हामी बिल लिनबाट वञ्चित भइरहेको अवस्था छ, कतिपय अवस्थामा उपभोक्ता स्वयं जागरुक हुनुहुन्न, उहाँहरूले बिल माग्नुहुन्न भने कतिपय अवस्थामा हाम्रा जति पनि व्यापार गर्ने करदाताहरू हुनुहुन्छ उहाँहरूले बिल दिन हिचकिचाइरहेको अवस्था पनि छ। अब दुइटै अवस्था अहिले विद्यमान छ। वास्तवमा चाहिँ के हो भने हाम्रो जस्तो एउटा इक्जाम्पलै भनौँ, खुद्रा पसलमा गएर कुनै सामानहरू किन्यौँ भने त्यस्तै गरेर अब हामी मानव मासु पसलमा गएर मासु दैनिक रूपमा भनौँ अथवा साप्ताहिक रूपमा जसले मासु किन्न जानुहुन्छ त्यहाँ क्युआर गर्दा गर्दै पनि क्युआर पेमेन्टबाट भुक्तानी भइरहेको हुन्छ तर उहाँहरूले बिल लिने दिने बानी बसेको त्यति देखिँदैन। यस्ता क्रियाकलापहरू पनि अब सबैमा चाहिँ बिल बिजक लिने दिने बानी बसोस् भन्ने उद्देश्यका साथ यो प्रोग्राम सुरु गरेको हो। त्यसैले यसलाई एउटा पर्वको रूपमा म आम हाम्रो उपभोक्ता वर्गहरूलाई के अनुरोध गर्न चाहन्छु भने यसलाई एउटा पर्वको रूपमा लिउँ र हामीले बिल बिजक लिने भने यसको पछाडि धेरै कारणहरू छन्। हुन त यसमा अब पछाडि पनि आउँदै जाला यी विषयहरूमा छलफलका क्रममा हामीले राष्ट्र निर्माणमा केही सहयोग गरौँ। हामीले बिल लिने दिनुको मतलब के हो भन्दाखेरि त्यो ट्रान्ज्याक्सन भनेको अब उहाँहरूले जसबाट किन्नु भएको छ उहाँ विक्रेताको ओभरअल कारोबारमा रिफ्लेक्सन हुन्छ, अर्थात् त्यो उहाँहरूले समावेश गर्नुहुन्छ। भनिसकेपछि त्यो बिक्री समावेश गर्नुको मतलब उहाँले अब त्यसबाट नाफा भएको जति पनि आमदानी गर्नु भएको छ उहाँमा ट्याक्स तिर्नुपर्छ र त्यो ट्याक्स राज्यलाई जानु भनेको त्यो फेरि फर्केर आएर हाम्रै विकासका लागि हो। यो कुरा बुझेर आम उपभोक्ता वर्गहरूमा चाहिँ अब बिल दिने संस्कृतिको विकास गरौँ भन्न चाहन्छु र यो उपहार कार्यक्रमले त्यसलाई निश्चित रूपमा त्यसलाई चाहिँ आगामी दिनहरूमा बिल दिने संस्कृति चाहिँ बढ्छ भन्ने चाहिँ मैले अथवा हामीले त्यस्तो आशा राखेका छौँ।
0: यो कार्यक्रमले कर छली नियन्त्रण र राजस्व वृद्धि गर्न पनि मद्दत पुग्छ या चाहिँ एउटा नयाँ अभ्यासको सुरुवात मात्रै हो भन्ने यहाँलाई चाहिँ के लाग्छ?
1: अब हाम्रो यो कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्य जसरी हामीले भन्यौँ बिल लिने दिने संस्कृतिको विकास भनेर भन्यौँ तर यसको मुख्य उद्देश्य भनेको यहाँले जसरी भन्नुभयो ठ्याक्कै त्यही नै हो। जसरी बिल लिने दिने संस्कृतिको विकास हुनु भनेको हरेक कारोबारहरूलाई हामीले कारोबारहरूलाई समावेश गर्न खोज्नु हो र समावेश गर्न खोज्नु भन्नुको अर्थ उहाँले आफ्नो कारोबार आय विवरण पेश गर्ने बेलामा त्यसलाई प्रस्तुत गर्नुपर्ने हुन्छ र प्रस्तुत गर्नु परेपछि त्यही अनुसारले उहाँले कर तिर्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि अब विगतका समयहरूमा जसरी कारोबार हुँदाहुँदै पनि बिल लिने दिने नभएको कारणले गर्दा हिसाब किताब राम्रोसँग नराखिएको अवस्थाले होस् अथवा उहाँहरूले त्यसलाई इन्टेन्सनली नै म यो कारोबार समावेश गर्दिनँ भनेर होस् कुनै पनि हिसाबले वास्तविक कारोबार रिफ्लेक्ट नभइरहेको अवस्था थियो। वास्तविक कारोबार एकातिर भइरहेको हुन्थ्यो भने त्यो कारोबार बमोजिमको उहाँहरूले आय विवरण पेश गर्ने बेलामा ती कारोबारहरू समावेश नगरेको अथवा त्योभन्दा थोरै समावेश गरेको अवस्थाहरू थियो भने अब त्यसलाई हामीले बिल दिँदा दिँदामाको अवस्थामा के हुने भयो ती सम्पूर्ण कारोबारहरू चाहिँ व्यवसाय गर्ने महानुभावहरूले आफ्नो आय विवरण पेश गर्दाखेरि उल्लेख गर्नुपर्ने भयो। त्यो उल्लेख गर्ने बित्तिकै यसले वास्तविक जति कर तिर्नुपर्ने हुन्छ ती कर चाहिँ तिर्नुपर्ने अवस्थाको सिर्जना हुन्छ। यसले गर्दाखेरि कर छली हुने जुन अहिले भन्ने जति पनि अहिले हामीले सुन्नमा आइरहेका छौँ वास्तविक कारोबार चाहिँ नि उल्लेख गरेको हुँदैन कर छली भइरहेको छ भन्ने कुरा यसलाई एक हदसम्म यसले चाहिँ मिनिमाइज गरेर त्यो समस्यालाई समाधान गर्न मद्दत गर्छ भन्ने हामीले राखेका छौँ।
0: भनेको राज्यले लक्ष्य अनुसार कर चाहिँ सङ्कलन गर्न उठाउन चाहिँ सफल हुन्छ र त्यसले यदि सफल भइहाल्यो भने त्यसले चाहिँ आम नागरिकको जीवनमा होइन देशको विकासका सवालमा के भूमिका राख्छ त सर्वसाधारणले बुझिने तरिकाले बताइदिनुहोस् न।
1: यो कुरा कर वास्तवमा किन आवश्यक पर्छ भन्ने कुराबाट सुरु हुन्छ। अब जसरी केही महिना अगाडि माननीय अर्थमन्त्रीज्यूबाट जेठ 15 गते बजेटको घोषणा पनि भयो। अब बजेटमा नेपाल सरकारले के गर्छ कार्यक्रमहरू प्रस्तुत गरेको हुन्छ र त्यो कार्यक्रम प्रस्तुत गरिसकेपछि त्यो कार्यक्रम कसरी सञ्चालन हुन्छ त भन्दा त्यसको लागि स्रोतको व्यवस्थापन कसरी हुन्छ त भन्दा त्यो स्रोतको मुख्य सोर्स भनेको नै कर, र त्यो करबाट नै जति पनि बजेटले राखेका लक्ष्यहरू हुन्छ त्यो प्राप्त गर्नको लागि सहयोग हुन्छ, कार्यक्रमहरू सञ्चालन हुन्छ। भनेपछि त्यो कार्यक्रममा के हुन्छ त भन्दा विकासका कुराहरू हुन्छन्, ग्रामीण विकासका विभिन्न अब खानेपानी, स्वास्थ्य, शिक्षा, सिँचाइ लगायतका जति पनि हाम्रा विकासका पूर्वाधार सम्बन्धी कार्यक्रमहरू अगाडि बढाउनु पर्छ, त्यसका लागि सोर्सको जरुरत पर्छ। त्यो सोर्स हामीले कहाँबाट कलेक्सन गर्छौँ भन्दा त करबाट कलेक्सन गर्छौँ। भनिसकेपछि त हामीले तिरेका जति पनि हामीले कन्ट्रिब्युट गर्छौँ त्यो कन्ट्रिब्युट गरेका कर एकुमुलेट भएर एउटा राज्यको स्रोत बन्ने रहेछ, र त्यो स्रोत अब फेरि के हुने रहेछ भन्दाखेरि राज्यले गर्ने तिनवटा मुख्य काम विकास, निर्माण, सेवा प्रवाह र सुशासन, यिनीहरूमा चाहिँ राज्यले खर्च गर्नुपर्ने हुन्छ, र त्यो खर्च गर्ने क्रममा यही करलाई नै प्रयोग गर्ने भएको हुनाले त्यो पैसा फर्केर हामी जनता, हामी उपभोक्ताकै माझ आउँछ। यसले गर्दाखेरि यो धेरै महत्त्वपूर्ण विषय हो र यसले यसरी फाइदा हुन्छ भनेर म भन्न चाहन्छु।
0: निर्देशक तथा सूचना अधिकारीज्यू, फेरि पनि अर्को यो घुमी फेरि यही उपहारसँग सम्बन्धित प्रश्नमै आइपुग्यौँ हामी। जस्तो कि पुरस्कार जित्ने व्यक्तिले रकम प्राप्त गर्नका लागि के प्रक्रियाहरू पुरा गर्नुपर्छ त?
1: जब उहाँहरूलाई घोषणा हरेक पाक्षिक रूपमा पुरस्कार कार्यक्रमको घोषणा हुन्छ, घोषणा भइसकेपछि उहाँहरूले हाम्रो कार्यविधिमा त्यो कुरा स्पष्ट उल्लेख पनि गरिएको छ, सम्पूर्ण उपभोक्ता वर्गहरूले हाम्रो वेबसाइटमा गएर कार्यविधि पनि हेर्न सक्नुहुन्छ। त्यसमा चाहिँ के उल्लेख छ भने जब उहाँको कुपन विजेताको रूपमा घोषणा हुन्छ, घोषणा भइसकेपछि उहाँले त्यो सकल बीजक जे छ उहाँको त्यो सकल बीजक अनि उहाँको परिचय पत्र र उहाँको अब स्थायी लेखा नम्बर, अहिले त पर्सनल प्यान, त्यो बारेमा पछि हामी छलफल पनि गरौँ होला, पर्सनल प्यान उहाँले लिनुपर्ने हुन्छ, पर्सनल प्यान र उहाँको बैङ्क खाता, यी चारवटा विवरण त्यसपछि आवश्यक पर्छ। र त्यो चारवटा विवरण राखेर उहाँले नजिकको कर कार्यालयमा गएर उपहारको लागि क्लेम गर्न सक्नुहुन्छ।
0: बैङ्क खाता हुनु पर्यो, व्यक्तिगत प्यान नम्बर हुनु पर्यो, पैसा प्राप्त गर्ने बेला कि अर्थात् त्योभन्दा पहिले भएको हुनुपर्ने
1: प्यान नम्बर चाहिँ उहाँले अब अहिले छैन भने पैसा प्राप्त गर्ने बेलामा पनि क्रिएट गर्न सकिन्छ। त्यो प्यान पर्सनल प्यानको लागि उहाँलाई कुनै धेरै समय लाग्दैन, एउटा सानो विवरण भरिसकेपछि उहाँले प्राप्त गर्न सक्नुहुन्छ। अलरेडी प्यान छ भने त्यही प्यान उहाँले उपलब्ध गराउन सक्नुहुन्छ। अब उहाँले मुख्य महत्त्वपूर्ण कुरा चाहिँ के छ भने अहिलेदेखि उहाँले बिल लिने बानी चाहिँ बसाल्नु पर्यो, किनभने पछि उहाँले मानौ एक गते चाहिँ उहाँले खरिद गर्नुभएको छ, उहाँले इन्ट्री पनि गर्नुभयो, अथवा उहाँले क्युआरबाट पेमेन्ट गर्नुभयो, उहाँले इन्ट्री नै गर्नु परेन, तर उहाँले कुपन प्राप्त गरिसक्नु भएको छ, तर उहाँले पुरस्कार पनि प्राप्त गर्नुभयो, तर उहाँले बिल लिन बिर्सनु भयो भने त्यतिखेर पछि गएर उहाँले बिल लिन जानुभयो भने कहिलेकाहीँ प्राविधिक समस्या पनि हुनसक्छ, किनभने उहाँले बिल त्यतिखेर बिल नकाटेको कारणले गर्दा पछिल्ला डेटहरूको बिल काटिसकेको अवस्था हुनसक्छ, फेरि पुरानो डेटको बिल इस्यु गर्न विक्रेता हुनुहुन्छ, उहाँलाई पनि प्राविधिक रूपमा त्यसलाई समस्या सिर्जना हुन्छ। त्यसैले गर्दा अब उहाँसँग ओरिजिनल बिल नहुँदा बित्तिकै के हुने भयो, उहाँलाई फेरि त्यो पुरस्कार पाइसकेको पुरस्कार क्लेम गर्न पनि समस्या आउँछ। त्यसले गर्दा मुख्य ध्यान दिनुपर्ने विषय चाहिँ के हो भने अब यदि पुरस्कार म प्राप्त गर्छु, किनभने यो उपभोक्ता हामी उपभोक्ता मध्येबाटै पाउने, हरेक दिन 100,000 पुरस्कार प्राप्त गर्ने भनेको हामी मध्येको उपभोक्ताले हो, र पाक्षिक रूपमा बम्पर उपहार अन्तर्गत 10,00,000 एकजनालाई प्राप्त गर्ने भनेको छ, त्यो पुरस्कार पाउने पनि हामी उपभोक्ता नै हो। त्यसैले बिल लिने मात्र होइन त्यसलाई सुरक्षित पनि राखौँ, र बिललाई चाहिँ उपहार प्राप्त गरेको खण्डमा त्यो सकल बिल पनि पेस गर्नुपर्ने हुन्छ। त्यसैले यी चारवटा विषय अघि मैले भने, सकल बिल, परिचय पत्र, स्थायी लेखा नम्बर र उहाँको बैङ्क खाता, यति कुराहरू लिएर उहाँले पुरस्कारको लागि क्लेम गर्नुहुन्छ, र त्यसको त्यो बिल सकल हो भन्ने प्रमाणित भइसकेपछि अनि उहाँको खातामा त्यो पैसा जम्मा हुन्छ।
0: हजुर, मैले यो कुरा किन गर्दैछु भने अबको चाहिँ केही दिनपछि 1,00,000 र 10,00,000 विजेता हुने उपभोक्ताहरू, आम नागरिकको सङ्ख्या चाहिँ आउला दाबी गर्नका लागि होइन, त्यो त्यसका लागि अब जसले पुरस्कार जित्नुहुन्छ त्यो पुरस्कार बापत कर कट्टी अन्य हुने अर्थात् अन्य कुनै कानुनी प्रक्रियाहरू पनि पुरा गर्नुपर्ने हुन्छ कि भन्ने एउटा चासोको विषय छ, त्यसमा कुनै छुट्टी कानुनी प्रावधान छ कि के हो?
1: यसमा चाहिँ यस्तो छ, हामीले यसलाई एउटा हाम्रो आयकर ऐनले के भन्छ भने यस्ता आकस्मिक लाभहरू प्राप्त गरेको अवस्थामा हामीले अन्य लटरीहरूबाट होला अथवा अन्य विविध पुरस्कार स्वरूप प्राप्त गरेका आकस्मिक लाभहरू प्राप्त गरेको छ भने त्यसमा 25% कर कटी गर्नुपर्छ। यो हाम्रो राज्यको भनौँ आयकर ऐनमा व्यवस्था भएको विषय हो। अब यस्तै गरेर हाम्रो यो उपहारमा पनि आयकर ऐन अन्तर्गतै कर कटी चाहिँ गर्नुपर्छ। अब यो पुरस्कारको रकम चाहिँ नि 1,33,334 रुपियाँ भएको हुँदाखेरि त्यो 25% ट्याक्स काटिसकेपछि उपभोक्ताको हातमा 1,00,000 रुपियाँ पर्दछ दैनिक विजेताको रूपमा, र 10,00,000 जुन कुरा छ यहाँले भन्नुभएको पाक्षिक रूपमा, त्यो 10,00,000 चाहिँ उहाँले 25% ट्याक्स काटेर मात्रै प्राप्त गर्नुहुन्छ।
0: भनेको 1,00,000 सिधै 1,00,000 नै हो, त्योभन्दा बढीको जति रकम छ त्यो कर कटीमा जान सक्छ।
1: हजुर हजुर,
0: 10,00,000 चाहिँ घट्ने भयो,
1: 10,00,000 चाहिँ घट्ने भयो, किनभने 10,00,000 भनेको उहाँको अब अमाउन्टमा चाहिँ त्यसमा 10,00,000 नै भएको भएर त्यसमा ट्याक्स काट्दाखेरि जति प्राप्त हुन्छ, 25% ट्याक्स जति बाँकी रहन्छ त्यति उहाँले पाउनुहुन्छ, भनेको 7,50,000 उहाँले प्राप्त गर्नुहुन्छ खुद।
0: हजुर, यो त भयो अब पुरस्कार प्राप्त गर्ने प्रक्रिया प्राप्त गरिसकेपछि के कस्ता प्रावधानहरू कार्यान्वयन गर्नुपर्छ अथवा पालना गर्नुपर्छ भन्ने कुरा। अर्को यदि उपभोक्ताले बिल हरायो होइन, गलत विवरण भएको बिल पायो वा नकली कर बीजक भेट्यो भने के गर्ने त? यस्तो अवस्थामा नकली बिल नै पेस हुन सक्ने एउटा सम्भावना पनि त देखियो।
1: अब बिल हरायो भन्ने सम्बन्धमा चाहिँ अब हामी सुरक्षित राख्नु नै भन्छौँ। अब त्यसको अलिकति प्रक्रिया जटिल पनि हुन्छ, त्यसलाई प्रमाणित गर्नुपर्ने कुराहरू होला, त्यो गरिदिने नगरिदिने अहिले हाम्रो कार्यविधिले त्यस्तो कुरा बोलेको पनि छैन होइन, त्यो विषयमा त पछि त्यस्तो अवस्थामा कसरी गाँठो फुकाउने भन्ने कुरा होला। यी विषयहरू चाहिँ नि निर्णय गर्नलाई फेरि मन्त्रालयबाट नै निर्णय गर्नुपर्ने अवस्था हुन्छ हाम्रो अर्थ मन्त्रालयबाट। त्यसैले हाम्रो आम उपभोक्तालाई एउटा सुझाव चाहिँ के हो भने आफूले खरिद गरेपछि त्यो बिल सुरक्षित साथै राख्नुहोस्, किनभने यो त पुरस्कार पर्ने खालको पर्ने हुन्छ, कमसेकम त्यो म्यादभित्रसम्म सुरक्षित राख्नुहोस् नै भन्छौँ। अब जहाँसम्म उहाँले भन्नुभएको डुप्लिकेट बिल अथवा अन्य फ्रड केसहरूको कुरा छ, यसमा चाहिँ कानुन बमोजिम कारवाही हुन्छ। जस्तो अब यो फ्रड कुन माध्यमबाट भएको, अर्थात् मैले भन्न खोजेको यो विक्रेताको तर्फबाट भएको फ्रड हो कि खरिदकर्ता जसले चाहिँ बिल इन्ट्री गरिरहेछ त्यो इन्ट्री गर्ने जो व्यक्ति हुनुहुन्छ उहाँले गर्नु खोज्नु भएको हो, यो कुरा चाहिँ अब अनुसन्धानको विषय हुन्छ। त्यसैले उहाँले त्यो क्लेम गर्न आउनु भइसकेपछि हामीले गर्ने छानबिन भनेको नि त्यसमै आधारित हुन्छ। र यो फ्रड गरेको पत्ता लाग्यो भने जसले फ्रड गर्न खोजेको हो उहाँमाथि चाहिँ कानुन बमोजिम कारवाही हुन्छ।
0: भनेको बिल हराएको सन्दर्भमा अहिले नै ठ्याक्कै यही प्रक्रिया विकल्प हुन्छ भन्ने त्यस्तो खालको कार्यविधि बनेको छैन
1: अहिले डिफाइन्ड रूपमा चाहिँ हामीलाई जुन कार्यविधि बनेको छ त्यसमा बिल हराएमा के गर्ने भन्ने कुरा चाहिँ छैन। यसमा खालि सकल बिजक पेस गर्नुपर्छ भन्ने व्यवस्था छ। अब उहाँको जेन्युन केस नै हो, उहाँले बिल लिएको प्रमाणित पनि हुन्छ, तर उहाँसँग बिल हरायो भनेर उहाँले चाहिँ दोस्रो कपी ल्याउनु भयो, मानव बिलै ल्याउनु भएन भने त त्यो अलिक समस्याकै विषय हुन्छ। उहाँले दोस्रो कपी ल्याउनु भयो अर्थात् उहाँ विक्रेता कहाँ जानुभयो, उहाँले विक्रेताले उहाँ राखेको दोस्रो कपीको फोटोकपी लिएर आउनु भयो, अब त्यसलाई चाहिँ के गर्ने भन्ने चाहिँ बरु एउटा प्रश्न हुन सक्छ। त्यो बारेमा चाहिँ अहिले हाम्रो कार्यविधिले केही नबोलेको हुँदाखेरि मैले यति मात्रै भन्छु, उहाँहरूले सकेसम्म त्यो बिल सुरक्षित नै राख्नुहोस्, त्यतिखेरको प्रक्रिया अलिक जटिल हुन सक्छ।
0: अब चाहिँ यो हामीले जुन करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 अहिले यसका बारेमा छलफल गरिरहेका छौँ, यसलाई सफल बनाउन व्यवसाय र आम उपभोक्तालाई यहाँको सन्देश के छ, के भन्नुहुन्छ?
1: सर्वप्रथम त उपहार कार्यक्रम, यहाँहरूले उपहार कार्यक्रमबाट पुरस्कार प्राप्त गर्नुहुन्छ त्यो एक ठाउँमा छँदैछ, यो एउटा यसलाई उत्सवको रूपमा मनाऊ। र मुख्य रूपमा हामीले भनेको यो बिल लिने दिने संस्कृतिलाई विकास गर्दा बित्तिकै यसले उपभोक्ताले बिल लिनुका उहाँहरूका फाइदा उहाँहरूले प्राप्त गर्नु पाउनु गर्नुहुन्छ भने विक्रेता हाम्रा करदाताहरू जति पनि व्यवसायीहरू हुनुहुन्छ उहाँहरूले पनि बिल दिनु पर्ने रहेछ, अथवा नदिँदाखेरि पनि अब के हुने भयो भन्दाखेरि त्यसको रिपोर्टिङहरू हुने भयो भन्ने कुरा हुन्छ, यसबाट सबैजना सतर्क रहने अवस्था रहन्छ। भनिसकेपछि अब मैले के भन्छु भने उपभोक्ता महानुभावहरूलाई पनि हामीले 100 रुपियाँ भन्दा बढी अथवा जतिको पनि खरिद गर्नुहुन्छ अब हामीले बिल लिने बानी बसालौँ। बिल दिन यदि कसैले आनाकानी गर्छ अथवा बिल दियो भने फेरि 13% भ्याट लाग्छ, विषय लगायतका विषयहरू जति पनि यस्ता समस्याहरू क्रिएट गर्न खोजेर बिल नदिन खोज्छ भने उहाँहरूलाई तुरन्त हाम्रो नजिकका कर कार्यालय वा राजस्व विभागमा रिपोर्टिङ गरौँ र आफूले बिल लिने तपाईँहरूको अधिकार हो, त्यसैले तपाईँहरू बिल लिनुहोस् भनेर भन्छौँ भने अब हाम्रा उद्योगपति अथवा व्यापारी वर्ग जति पनि हुनुहुन्छ व्यवसायीहरूलाई पनि हाम्रो के आग्रह छ भने अब एउटा यसलाई महोत्सवको रूपमा मनाऊ, अब पनि हामीले बिल नदिउँ, बिल नदिएकै आधारमा कारोबार चाहिँ वास्तविक रूपमा हामीले कारोबार प्रस्तुत गर्नु पर्दैन अथवा हामीले केही कर घटाउन सकिन्छ कि भन्ने भन्दा पनि तपाईँहरूले 25% कर तिर्नु भनेको 75% तपाईँहरू भागमा नै आउने हो भन्नाले जति तपाईँ बढी कर तिर्नुहुन्छ त्यति नै बढी तपाईँले आफूले बेनिफिट प्राप्त गराउनु भएको हुन्छ, 25% राज्यलाई दिने हो। त्यसैले गर्दाखेरि हामीले कर नतिरिकन आमदानी बनाउने भन्दा पनि कर तिरेर नै अगाडि बढौँ, त्यसैले गर्दा बिल दिनलाई अब नहिचकचाउँ भनेर पनि भन्न चाहन्छु।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आर्थिक विषयमा केन्द्रित आजको कार्यक्रममा हामी राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशीसँगको। थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पानीको धारा त बन्द भयो तर ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त?
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आर्थिक विषयमा केन्द्रित आजको कार्यक्रममा हामी राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। हामीसँग हुनुहुन्छ आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी।
3: केशव रघुवंशीज्यू, यहाँलाई कार्यक्रममा पुनः पनि स्वागत छ।
4: हस् धन्यवाद।
3: अब यो जुन उपहारको कुरा गर्यौँ हामीले, यो विषयमा छलफल गरिरहँदा राजस्व विभाग अर्थात् नेपाल सरकारको तर्फबाट करदातालाई प्रोत्साहन गर्नका लागि यस्तै खाले अन्य कुनै कार्यक्रमहरू पनि छन् कि?
4: अहिले अगाडिदेखि पनि आइरहेको प्रोग्राम हो, तर यसपालि पनि त्यो प्रोग्राम केही समय पछाडि लन्च हुन्छ होला। योभन्दा अगाडि एउटा प्रोग्राम के थियो भने, यो हाम्रो इलेक्ट्रोनिक पेमेन्ट गर्ने क्रममा चाहिँ भिएटीको 10% चाहिँ तुरन्त रिटर्न हुन्छ। 10% चाहिँ पहिला के थियो भने, पहिला पेमेन्ट गर्नुपर्छ पछि रिटर्न हुन्छ भन्ने थियो भने, अब यसपालिदेखि चाहिँ हामीले के गर्न खोज्दैछौँ भने, उहाँहरूले इलेक्ट्रोनिक पेमेन्ट गर्नुहुन्छ भने भिएटी जति रकम तिर्नु भएको हुन्छ त्यसको 10% चाहिँ उहाँहरूलाई डिस्काउन्टकै रूपमा त्यहीँ घटेर, त्योभन्दा 10% घटाएर मात्रै उहाँले तिर्न पाउने व्यवस्था पनि हामीले अहिले हाम्रो बजेट मार्फत व्यवस्था पनि आएको छ सँगसँगै। त्यसैले त्यसलाई पनि हामीले निकट भविष्यमा लागू गर्दै जाने हो। त्यसैले यस्तै खालका यी दुईवटा प्रोग्राम चाहिँ प्रत्यक्ष देखिने खालका छन्
3: भनेको थियो। करको 10% फिर्ता आउने कार्यक्रम अहिले कार्यान्वयनमा छैन,
4: अहिले त्यसको पनि कार्यविधिहरू बन्ने क्रममा नै छ र त्यो निकट भविष्यमा त्यो पनि अगाडि बढ्छ भनेर। अहिलेलाई हामीले अब जस्तो धेरै प्रोग्राममा त एकचोटि लन्च गर्दाखेरि भन्दा अहिले हामी उपहार कार्यक्रममा फोकस भएको भएर त्यो प्रोग्राम पनि आउँछ, किनभने त्यो बजेट भाषणमै व्यक्त भएको प्रोग्राम हो। तर यो प्रोग्राममा एउटा हामी अहिले लागि परेर हुँदाखेरि अब त्यो प्रोग्राम पनि केही समय पछाडि आउँछ भनेर भन्न सकिन्छ।
3: आज हामी कार्यक्रम बदलिँदो नेपालमा आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीसँग कुराकानी गरिरहेका छौँ। हामीले यसअघि उपहार कार्यक्रममा केन्द्रित लामो छलफल गऱ्यौँ। अब यो खासमा कर भनेको के हो, सामान्य भाषामा नागरिकले बुझ्ने गरी स्पष्ट पारिदिनुहोस् न।
4: करलाई हामीले एउटा वाक्यमा भन्नुपर्दा चाहिँ, कर भनेको राज्यलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी भनेर भन्छ। हामीले त्यो पढ्ने क्रममा पनि त्यो कुराहरू उल्लेख गरिरहेको हुन्छ। अब यो अनिवार्य भुक्तानी कसरी भयो भन्दाखेरि, राज्यले कानुन बनाएको हुन्छ र कानुन बनाइसके बनाएर कानुन अन्तर्गत रहेर राज्य अन्तर्गत रहेका नागरिकहरूले गरेको आय आम्दानीको 10% चाहिँ अनिवार्य रूपमा राज्यलाई भुक्तानी गर्नुपर्छ भनेर एउटा नियम नीति बनाएको हुन्छ, जसलाई हामीले कर भनेर भन्छौँ। र त्यो कर विभिन्न प्रकारको हुन्छ, कर चाहिँ विभिन्न प्रकारका हुन्छन्, जसलाई हामीले दुईवटा प्रकार मुख्य रूपमा हामीले दुई प्रकारबाट बुझ्न सक्छौँ। एउटा प्रत्यक्ष कर भन्छ, अर्को अप्रत्यक्ष कर भन्छ। प्रत्यक्ष कर भनेको चाहिँ तपाईँको जसले आम्दानी गरेको हुन्छ उहाँहरूले नै तिर्नुपर्छ। फर एक्जाम्पल, हामी यो जो जागिर गर्नुहुन्छ अथवा रोजगारदाताबाट रोजगार प्राप्त गर्ने व्यक्तिले आम्दानी प्राप्त गरिसकेपछि त्यहाँ पनि हामीले कर तिरेका हुन्छौँ। त्यस्तै व्यवसाय गर्नेहरूले व्यवसायबाट आम्दानी गरेपछि त्यो आम्दानीको उहाँहरूले कर तिर्नु भएको हुन्छ। अर्को एउटा अप्रत्यक्ष कर भन्ने हुन्छ, त्यो चाहिँ त्यसको प्रशासन एउटा संस्थाले एउटा निकायले गरिरहेको हुन्छ भने त्यसको करको भार चाहिँ अर्कोलाई परिरहेको हुन्छ। फर एक्जाम्पल, मुहकरको विषय लिउँ। अब मुहकर उठाउने जिम्मा विक्रेताले लिइरहेको हुन्छ, उहाँले रिपोर्टिङ गर्नुहुन्छ। त्यो मुहकर जुन उठाउनु भएको हुन्छ त्यो मुहकर चाहिँ उहाँको आफ्नो पैसा होइन। त्यो पैसा चाहिँ भनेको के हो भने, जसले सामान खरिद गर्नु भएको हुन्छ उहाँले तिर्नु। भनेपछि सामान खरिद गर्ने खरिदकर्ताले तिर्नु भएको करको लाई उठाउने जिम्मा चाहिँ विक्रेताले लिने र त्यो उठाइसकेपछि राज्यलाई दिने, त्यस्तो खालको पनि त्यो अप्रत्यक्ष भयो। अर्को भनेको प्रत्यक्ष कर हुन्छ, प्रत्यक्ष कर चाहिँ जसले आम्दानी गरेको हुन्छ उहाँले तिर्नुहुन्छ। र अब यो कर किन तिर्नुपर्छ भन्ने प्रश्नमा चाहिँ अघि हामीले अलि अगाडि पनि कुरा गरिसकेका छौँ विषय होइन। यो भनेको चाहिँ एउटा राज्य सञ्चालनको लागि एकदमै आवश्यक पर्ने र राज्य सञ्चालन मात्रै नभनौँ, राज्यको मुख्य उद्देश्य तिनवटा अघि मैले पनि भनेथेँ, जिडिएस भनेर भन्छ, गभर्नेन्स, सर्भिस डेलिभरी, सुशासनको कुराहरू। अब यी विषय चाहिँ अब राज्यको के पोलिसी पनि हुन्छ भने, प्रत्यक्ष कर भनेको कस्तो हुन्छ, जसको बढी आम्दानी हुन्छ उसले तिर्ने, र बढी आम्दानी हुन्छ उसले तिरेको पैसालाई आम्दानी नहुने रिमोट एरिया होइन, जहाँ चाहिँ

0: विकासको प्रोग्रामहरू बढी आवश्यक छ र जहाँका जनताहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, विद्युत लगायतका यस्ता बेसिक इन्फर्मेसन के इन्फ्रास्ट्रक्चरहरू पुगेको हुँदैन, सुविधाहरू प्राप्त गरेको हुँदैन, त्यस्ता एरियामा त्यो विकासका ती कार्यक्रमहरू लैजान पर्यो भने के गरेको हुन्छ त कर तिर्ने बेलामा हुनेले अथवा प्रत्यक्ष कर चाहिँ है प्रत्यक्ष कर चाहिँ अब जति आम्दानी बढी उनीले तिरेर आउँछ र त्यसको फाइदा फेरि कसले प्राप्त गरेर आउँछ भने ग्रामीण भेग जहाँ चाहिँ विकासका बढी कार्यक्रमहरू लानु परेर आउँछ ती विकासका कार्यक्रम त्यो पैसा पुगेर आउँछ। त्यसैले गर्दा हामीले तिरेको कर कहीँ नै कहीँ कुनै न कुनै माध्यमबाट हाम्रै लागि त्यो खर्च भएर आउँछ। त्यसैले पनि यो कर तिर्नुपर्छ र कर तिर्ने बानी चाहिँ बसाल्नुपर्छ र करका फाइदा पनि यही नै हो भनेर भन्छु।
1: कर त तिरियो तर त्यो कहाँ जान्छ भन्ने भरम होइन कि एउटा राज्यको नीति कार्यान्वयनका चरणमा आफ्नै क्षेत्रमा आफ्नै ठाउँमा पनि आइपुग्ने एउटा चाहिँ लगानी हो यसरी बुझ्दा भयो।
0: यो एउटा लगानी नै भन्नु पऱ्यो हजुर हजुर। फेरि यो चाहिँ कस्तो भयो भन्दाखेरि अब अप्रत्यक्ष करको रूपमा चाहिँ अब तपाईँले जति उपभोग गर्नु भएको हुन्छ त्यो अनुसारले तिर्दै जानुपर्ने अवस्था हुने भयो। अप्रत्यक्ष करको रूपमा चाहिँ आम्दानी जति हुन्छ त्यो अनुसारले तिर्ने भयो। तर कहिलेकाहीँ कस्तो अवस्था पनि भइदिन्छ हामीले तिरेको भन्दा बढी हामीलाई आइडा पनि हुनसक्छ। यो चाहिँ कस्तो भने राज्यले आफ्नो एउटा सन्तुलन ल्याउनको लागि राज्यले त्यसलाई सदुपयोग गर्दछ र त्यसले अघि तपाईँले भन्नुभयो जस्तै आफू कहीँ फर्काउनको लागि हामीले गरेको एक किसिमको लगानी नै सम्झौँ यहाँले भन्नुभयो। अप्रत्यक्ष रूपमा यो एउटा किसिमको लगानी पनि हो।
1: अब यो चलन चल्तीको भाषामा कतिपयले त अभ्यासै पनि गर्नुभएको होला, कतिपयले सुनेको मात्रै पनि होला, त्यो आफ्नो व्यवसायिक अभ्यासमा भर पर्ने कुरा हो। आयकर, प्यान, मूल्य अभिवृद्धि कर, भ्याट, यस्ता सवालमा अझै पनि धेरै भ्रम देखिन्छ। यी तिनवटाको बिचमा मुख्य अन्तर चाहिँ के हो? खास यी के कस्ता सवाल हुन्?
0: अब आयकर भनेको चाहिँ वास्तवमा अघि हामीले भने जस्तो प्रत्यक्ष कर हो जुन चाहिँ अब आम्दानी गर्नेले तिर्छ। अब यो चाहिँ जस्तो अब व्यवसाय भन्यो भने व्यवसायले व्यापार गर्दा आम्दानी गरेको हुन्छ, उहाँले आम्दानी गरेकोबाट उहाँहरूले खर्च गरेका पाटहरू उहाँले खरिद गरेका पाटहरू घटाउनुहुन्छ, त्यहाँ नाफा हुन्छ, त्यो नाफामा कर तिर्छ। त्यो हाम्रो आयकरको पाटो भयो र त्यो आयकर खालि व्यापारमा मात्र लागु हुँदैन। जस्तो रोजगार गर्ने व्यक्तिले पनि आफूले प्राप्त गरेको आम्दानी, कुनै पनि व्यक्तिले आफूले प्राप्त गरेको आम्दानीमा राज्यले नियमअनुसार कर लगाउँछ भने त्यो आयकर अन्तर्गत हाम्रोमा पर्छ। अब यहाँले अर्को प्रश्न उठाउनु भएको मूल्यवृद्धि कर प्यानको कुरा गर्नुभयो, प्यान र मूल्यवृद्धि कर। प्यान भन्ने विषय चाहिँ फेरि यो कर भन्दा पनि प्यान भनेको चाहिँ एउटा पर्मानेन्ट एकाउन्ट नम्बर भन्छ। त्यो भनेको चाहिँ तपाईँले अब त्यसमा दुईवटा प्रकारका हुन्छन्, एउटा बिजनेस प्यानमै जाउँ अहिले। प्यानमा बिजनेस प्यान भनेको चाहिँ तपाईँले व्यवसाय गर्नुभएपछि तपाईँको लागि एउटा आइडेन्टिटी दिएको हो। जस्तो अब नाम त एउटै पनि धेरै जोडेको हुनसक्छ, त्यसैले त्यो प्यान नम्बर तपाईँले प्राप्त गरिसकेपछि यो फलानु प्यान नम्बर भनेपछि यो व्यवसायको हो है भनेर भोलि कुनै पनि कारोबार गर्दाखेरि उहाँले आय विवरण बुझाउनु हुँदाखेरि उहाँहरूले कर चुक्ता लिनु हुँदाखेरि कुनै पनि कर सम्बन्धी क्रियाकलापहरू गर्नुपर्ने अवस्था आयो भने उहाँले आफ्नो मेरो आइडेन्टिटी के हो त मेरो भन्ने एउटा युनिक नम्बर जेनेरेट भयो, यसलाई हामीले प्यान भनेर भन्छौँ। र त्यस्तै गरी व्यक्तिगत प्यान पनि हुन्छ, जसको व्यवसाय केही पनि हुँदैन तै पनि उहाँले प्यान लिन सक्नुहुन्छ। एउटा जागिर पारिश्रमिक आय मात्रै भएको व्यक्तिले पनि उहाँले उहाँको एउटा छुट्टै प्यान हुन्छ, पर्सनल प्यान, जसमा चाहिँ नि उहाँले आफूले आम्दानी गरेको मध्येबाट उहाँले कति कर तिर्नु भयो, कति आम्दानी गर्नुभयो भने लगायतका सम्पूर्ण इन्फर्मेसनहरू त्यो प्यानमा हामीले सिस्टममै स्टोर भएको हुन्छ, त्योबाट पनि हामीले हेर्न सक्छौँ। र उहाँको एउटा पर्सनल एकाउन्ट आइडेन्टिटी हो यो
1: व्यक्तिको
0: भने। अब अर्को उहाँले भन्नुभयो एउटा प्रश्न लास्टको तपाईँले भन्नुभयो त्यो जुन भ्याट भनेको चाहिँ, अब भिएटी भनेको चाहिँ के हो भने व्यवसाय गर्ने क्रममा दुईवटा कारोबारहरू हुन्छन्। एउटा कारोबार चाहिँ भिएटी लाग्ने मूल्यवृद्धि कर लाग्ने कारोबार गरेका हुन्छन् कर यो हाम्रो व्यवसाय गर्ने क्रममा। अर्को चाहिँ नि मुहकर नलाग्ने कर, यो चाहिँ कसरी छुट्टिन्छ भन्दा हाम्रो मुहकर ऐनको अनुसूची एक भन्ने हुन्छ, त्यो अनुसूची एकमा चाहिँ मूल्यवृद्धि कर नलाग्ने कर छुटका लिस्टहरू हुन्छन्। ती त्यहाँ उल्लेख भएका सामानहरूको कारोबार मात्रै गर्नुभयो भने उहाँ मुहकरमा दर्ता पनि हुनु पर्दैन। तर यदि उहाँले मिक्स कारोबार भन्नाले कर लाग्ने पनि कारोबार गर्नुभयो, कर नलाग्ने पनि कारोबार गर्नु, मिश्रित कारोबार गर्नुभयो, अथवा उहाँले सेवा व्यवसायहरू गर्नुभयो भने अब सामान्यतया अहिलेको हाम्रो अनुसार चाहिँ 50 लाख वार्षिक रूपमा 50 लाखभन्दा बढीको कारोबार गरिसकेपछि त्यस्ता मिक्स ट्रान्ज्याक्सनहरू गर्नुभएकोहरूले उहाँले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि भिएटीमा दर्ता हुनुपर्छ र भ्याट असुल गर्नुपर्छ। त्यस्तै सेवाको छ भने 30 लाखभन्दा माथिको कारोबार भयो भने उहाँले चाहिँ नि मुहकरमा दर्ता हुनुपर्छ। त्यसैले यो मुहकर भन्ने विषय चाहिँ मुहकर उठाउनको लागि र एउटा सिलिङभन्दा माथि मुहकर लाग्ने कारोबार गरिसकेपछि गर्नुपर्ने विषय भयो। पिए प्यान भनेको उसको आइडेन्टिटीलाई लिने विषय भयो। आयकर भनेको उसले कारोबार गरेकोमा नाफा प्राप्त जति पनि हुन्छ उसले आम्दानी गरेको हुन्छ त्यो आम्दानी गरेकोमा तिर्ने करको नाम नै हामीले आयकर भनेर राखेका छौँ। यसरी यो तिनीहरूलाई हामी छुट्याउँछौँ।
1: अब नेपालमा कर तिर्ने संस्कृतिलाई अझ प्रभावकारी बनाउन आवश्यक छ भनेर बसहरू छलफल पनि भइरहेको हुन्छ, अलि झन्झटिलो प्रक्रिया छ भन्ने एउटा सवाल त्यो छुट्टै छ, पछि कुराकानीमा जोडिएला। यसलाई अझै प्रभावकारी बनाउन आन्तरिक राजस्व विभागले अहिले चाहिँ के कस्ता पहलहरू गरिरहेको छ त?
0: हामीले विशेष गरी यो कोभिड पछाडि भनौँ अलि एकदम देखिने गरेर धेरै चाहिँ हामी अहिले अब एकदम आइटी सकेसम्म यसलाई अब के हुनुपर्छ, हाम्रो एउटा मात्रै उद्देश्य के छ भने सकेसम्म करदाताहरूले चाहिँ कुनै पनि कर सम्बन्धी कुनै पनि क्रियाकलाप गर्नको लागि सकेसम्म फिजिकल प्रेजेन्स हुन नपरोस्, र अर्को कुरा चाहिँ उहाँहरूलाई एउटा दुःख कर तिर्न आउने बेलामा उहाँले दुःख फिल गर्न नपरोस् भनौँ न, पेन पोइन्ट्सहरू हुन्छ नि जति पनि उहाँहरूको पेन पोइन्ट्सहरूलाई चाहिँ कहाँ कहाँ छन् भनेर हामीले अध्ययनहरू गर्दै काम गर्ने क्रममा भएका अनुभवका आधारमा उहाँहरूले यो अवस्थामा चाहिँ उहाँहरूले अप्ठ्यारो महसुस गरिरहनु भएको छ, उहाँहरूलाई गाह्रो परेको छ, त्यसैले हामीले यो चिजहरू सुधार्नुपर्छ भनेर हामीले सकेसम्म चाहिँ अहिले हामीले एकदम फोकस गरेको भनेको अनलाइन सम्पूर्ण क्रियाकलाप, उहाँले चाहे दर्ता गर्नु पनि धेरै जसो कुराहरू दर्ता गर्ने क्रममा पनि अनलाइनबाटै पहिला उहाँले आफ्नो इन्फर्मेसनहरू राख्न पाउन् होइन, दर्ता गर्नेदेखि उहाँले चाहिँ नि कर चुक्ता लिने, उहाँले आय विवरण पेस गर्ने, उहाँले टिडिएस विवरण पेस गर्ने, यी लगायतका सम्पूर्ण क्रियाकलाप चाहिँ अनलाइनमा गर्न पाउन् भनेर हामीले अनलाइनतर्फ हामीहरू गइराखेका छौँ र धेरै हामी हदसम्म अगाडि पनि बढिसकेको अवस्था हो। र त्यो बाहेक चाहिँ हामीले अहिले करदाता एउटा जस्तो एउटा करदाता कर कार्यालयको एउटा करदाता शाखामा सेवा शाखामा आएर आफ्नो कुनै कामको लागि उहाँ आउनुहुन्छ, निवेदन दिनुहुन्छ भने त्यहाँ आइसकेपछि उहाँले त्यो कामको लागि धेरै ठाउँमा जान नपरुन् सजिलोसँग हुन् भनेर कार्यालयको स्ट्रक्चरहरू मिलाउने लगायतका विषयदेखि लिएर सोधपुछ कक्ष राख्ने विषयदेखि लिएर यी सम्पूर्ण साना साना विषयहरूलाई पनि हामीले ध्यान दिएर सकेसम्म करदाताहरूलाई दुःख नहोस् भनेर हामीले अहिले हाम्रा क्रियाकलापहरू अगाडि बढाइरहेका छौँ। त्यसैले यी दुईवटा विषय नै मुख्य रूपमा हामीले ध्यान दिएर अगाडि बढेको अवस्था हो।
1: त्यो केही कुराहरू अब भौतिक व्यवस्थापनको कुरादेखि लिएर बाटो छोट्याउने कुरा थियो एउटा, अब नियम कानुनलाई नै अलिकति सरल बनाउने खालको, जस्तो नागरिक धेरै नागरिक तथा साना व्यवसायलाई अहिले पनि कर भनेको के हो होइन, अर्थात् त्यो कर सम्बन्धीका नियमहरू चाहिँ नबुझिने भाषाको छ, जटिल हुने गरेका छ, कर प्रणालीलाई सरल र सहज बनाउन विभागसँग थप योजनाहरू के छन्?
0: हामीले अहिले यहाँले एकदम सही भन्नुभयो, हामीले अहिले जस्तो अब कतिपय कुराहरू त करका कुराहरू बुझिँदैन, कर कानुन चाहिँ अलिक क्लिष्ट छ बुझिँदैन भन्ने कुरा सधैँ आइरहन्छ हामीलाई, इभन हामीले पनि आयकरको कतिपय कुराहरू चाहिँ काम गर्नु परेपछि मात्रै यसले यस्तो भने रहेछ भन्ने हामी पनि कता कुनै दफाहरूमा योभन्दा अगाडि त हामीले याद नगरेका विषय रहेछ भन्ने हामी आफै पनि पढ्छौँ भनिसकेपछि डेफिनेटली यो अलिकति जटिल जटिल विषय नै हो आयकरको विषय। तथापि अहिले हामीले चाहिँ जसरी हजुर यहाँले भन्नुभयो कर कानुनमै चाहिँ जस्तो एउटा इक्जाम्पल यहाँलाई भनौँ, हामीले पहिला पहिला यो डे वान भने सानसाना करदाताहरूले जुन विवरण पेस गर्थ्यौँ उहाँहरूलाई कर चुक्ता लिनलाई झन्झट थियो, अहिले हामीले के गर्यौँ भन्दाखेरि उहाँले पेमेन्ट गर्दा गर्दै त्यो कर चुक्ता चाहिँ त्यो पेमेन्ट गरेकै बेलामा त्यही विवरणले पुग्ने, अर्को छुट्टै विवरणै पेस गर्न नपर्ने हामीले बनायौँ होइन, र त्यसले गर्दा के भयो भने अब उहाँहरूले जुन ब्याङ्कमा भाउचर भर्नुहुन्छ नि तिर्नुहुन्छ त्यसकै आधारमा उहाँले कर चुक्ता पाउनुहुन्छ भनेपछि उहाँ छुट्टै विवरण निर्माण घट्यो नि स्टेप, त्यस्तै त्यस्तै हामीले प्रक्रियाहरू अप्नाइरहेका छौँ। ती बाहेक सेल्फ भेरिफिकेसनका कुराहरू हामीले धेरै गरिदिइराखेका छौँ, भन्नाले कर कार्यालय आएर भेरिफाई गर्नुपर्ने कतिपय पार्टहरू अब घरमै बसेर उहाँहरूले आफैले भेरिफाई आफैले इन्ट्री गर्नुहुन्छ हेर्नुहुन्छ आफैले भेरिफाई गर्नुहुन्छ त्यस्तो पनि गर्दैन, त्यसले गर्दा पनि उहाँहरूलाई अलिक सहज भयो। र अर्को उहाँहरूलाई शिक्षाको रूपमा चाहिँ तपाईँले भन्नुभयो त्यो नबुझ्नेको अवस्थामा त के गर्ने, जति छोटो बनाए पनि भएन भन्ने विषयमा हामीले अहिले इन्फोग्राफिक्सहरू लगायतका विषयहरू धेरै बनाउँदै पनि छौँ हामीले, छोटो जस्तो करदातालाई कुनै एउटा स्पेसिफिक विषयमा चाहिँ ठ्याक्क जानकारी हुने छोटो खालको एउटा भिडियोसहित अथवा अडियो भिजुअल रूपमा यसो हेर्दाखेरि बुझिने प्रष्ट बुझिने खालका त्यस्ता इन्फोग्राफिक्सहरूलाई चाहिँ हामीले हाम्रा अफिसियल वेबसाइट हाम्रो आइआरडीको वेबसाइटमा पनि राखिदिने, अनि कर कार्यालयहरूको आफ्नो वेबसाइटहरूमा त्यस्ताहरू राखिदिने, ताकि त्यो हेर्ने बित्तिकै एउटा पार्ट, किनभने करदातालाई सबै काम त गर्नु परेको हुँदैन, छुट्टा छुट्टै क्लिप्सहरू भयो भने जस्तो मलाई कर चुक्ता लिनु पऱ्यो भने कर चुक्ता पार्ट मात्रै हेर्ने भयो सजिलो भयो, मलाई धेरै भिडियो सबै हेरिराख्नु पनि परेन हो, त्यसैले सजिलोसँग त्यस्ता इन्फर्मेसन प्राप्त गर्ने, अर्को चाहिँ हामीले वेबसाइटमै हरेक स्टेपहरू हामीले राखिदिइराखेका हुन्छौँ होइन, त्यो स्टेपहरू हेरेर उहाँहरूले त्यो पनि अगाडि बढ्न सक्नुहुन्छ, र त्यस्तै गरेर हामीले चाहिँ करदाता शिक्षा कार्यक्रमहरू गरिराखेका हुन्छ, हाम्रो चाहिँ योजना वार्षिक योजनामै त्यो पर्दछ, त्यसैले कर कार्यालय अन्तर्गत हरेक महिना दुईवटा तिनवटा चारवटा गरेर क्लासहरू करदाता शिक्षा कार्यक्रमहरू अनिवार्य रूपमा राख्ने व्यवस्था छ, र त्यसैले यस्ता जो जागरुक उपभोक्ताहरू हुनुहुन्छ अथवा व्यवसाय गर्न चाहनेहरू अथवा व्यवसाय गरिरहनु भएकाहरूलाई पनि केही नलेजहरू लिन
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust.
3: BBC News. Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust.
3: BBC News. Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: उद्योग खोल्नु भएको छ भने उहाँबाट दर्ता गराएर आउनु होला, वाणिज्य विभागमा दर्ता गराएर आउनु गराउनुहुन्छ होला, अथवा उहाँले नगरपालिका अहिले त वडा कार्यालय कता पनि गराउनु, अहिले स्थानीय निकायमा धेरै छन् त्यस्ता, भनेपछि उहाँ कुनै निकायमा गएर पहिला आफ्नो व्यवसाय दर्ता गर्नुपर्छ, पहिलो उहाँले बुझ्नुपर्ने, उहाँ चाहिँ सिधै आएर जस्तो अब म आज प्यानमा दर्ता गराउँछु भन्ने चाहिँ होइन, किन यो त सेकेन्डरी, जस्तो यो भनेको चाहिँ हामी करमा दर्ता भयौँ भन्ने हो, व्यवसाय दर्ता मैले अन्त गर्नुभएको हुन्छ, अब हामी करमा त्यसमा पनि हामी सामेल भयौँ है भन्ने चाहिँ करमा हो, त्यसैले यो पनि अनिवार्य चाहिँ हो. तर उहाँहरू पहिला व्यवसाय दर्ता गर्नुहुन्छ कतै कुनै निकायमा, अनि निकायमा दर्ता गरिसक्नु भएपछि त्यो ती कागजात र अब यसमा को मुख्य व्यक्ति हुन्छ, मुख्य व्यक्तिको परिचय पत्र सहितका डकुमेन्टहरू चाहिँ राखेर, अनि उहाँले चाहिँ हाम्रो एउटा हाम्रो वेबसाइटमा उपलब्ध हुने एउटा फर्म छ, त्यो फर्ममा चाहिँ अनलाइन फर्महरू उहाँले भरेर र डकुमेन्टहरू रिक्वायर डकुमेन्टहरू त्यहाँ अपलोड गरेर, अनि एक कपी चाहिँ उहाँले पनि लिएर एक सुरुमा चाहिँ आउनुपर्ने हुन्छ, बायोमेट्रिक गर्नुपर्ने हुन्छ, उहाँ आउनुपर्ने हुन्छ, उहाँ कार्यालयमा आइसकेपछि उहाँको बायोमेट्रिक हुन्छ र बायोमेट्रिक भइसकेपछि उहाँले प्यान प्राप्त गर्नुहुन्छ. भनेपछि अहिले त्यस्तो धेरै जटिल प्रक्रिया छैन, उहाँ पहिला कुनै निकायमा दर्ता हुनु पऱ्यो, निकायमा दर्ता भइसकेपछि उहाँले त्यहाँ निकायमा दर्ता भएको सर्टिफिकेट प्लस आफ्नो परिचय पत्र भन्नाले आफ्नो नागरिकता प्रमाणपत्र लगायतका डकुमेन्ट र सम्पर्क व्यक्ति र सञ्चालक चाहिँ मुख्य रूपमा प्यान दर्ता गर्ने बेला उपस्थित हुने र उहाँले बायोमेट्रिक लिने, यति गरी चाहिँ उहाँले प्यान प्राप्त गर्छ.
1: यहाँ र मेरो कुराकानी सुन्दाखेरि निकै छोटो बाटो, सजिलो, धेरै झन्झट रहेन रहेछ भन्ने खालको बुझिन्छ, तर पनि वास्तविक रूपमा तल ग्राउन्डमा त्यहाँ चाहिँ प्रयोग हुँदाखेरि अलि अप्ठ्यारो छ भन्ने गुनासो पनि नआएका होइनन्? यस हिसाबले कर चाहिँ करैले नभएर रहरले तिर्नुपर्ने वातावरण किन बन्न सकेको छैन, र अहिले पनि कर तिर्न लामो लाइनै बस्नुपर्ने, भन्सुन गर्नुपर्ने एक खालको नागरिकको दुखेसो छ होइन, त्यो चाहिँ उहाँहरूको गुनासो छ. यो झन्झट यद्यपि कायमै छ, यसको कारक के हो?
0: अब यसमा के छ भने पहिला यो आजभन्दा अलि अगाडिलाई हामीले दाँझेर हेर्ने हो भने यसमा धेरै नै सुधार भइसकेको अवस्था हो. जस्तो यहाँले भन्नुभयो लाइन धेरै लामो लाग्नुपर्छ, हो हामी पनि कर कार्यालयहरूमा अब हामी घुमिफिरी जानु पनि पर्ने थियो, हामी अलि अगाडि बस्दाखेरि पनि हामीले पनि त्यो समस्या भोगेकै हो. यो चाहिँ कस्तो हुन्थ्यो भने यसका दुई तिनवटा कारणहरू छन्, जस्तो अब दर्तै गर्ने केसमा पनि अब एकैचोटि धेरै हाम्रा सेवाग्राहीहरू आउनुभयो भने उहाँलाई अब हाम्रो त एउटा करदाता सेवा शाखा भनेपछि त्यहाँ एकजना दुईजनासम्म कर अधिकृत अनि त्यसपछि सुभाषापहरू अलि हुनुहुन्छ भने अब उहाँ एकैचोटि 10-12 आउनुभयो भने निश्चित रूपमा उहाँ केही समय लाइन बस्नुपर्ने हुन्छ नै. तर अहिले चाहिँ त्यसलाई नै हटाउनको लागि भनेर हामीले के गर्यौँ भन्दाखेरि एउटा फर्म चाहिँ अनलाइन सिस्टमबाट इन्ट्री गरिसकेपछि मात्रै आउने, र अर्को कुरा कर तिर्ने पनि अहिले चाहिँ कार्यालयमा आउनु पर्ने. तपाईँले यदि याद गर्नुभयो भने अथवा मैले फेस गर्नु परेको एउटा विषय चाहिँ कर तिर्ने बेलामा धेरै लाइन बस्नु परेको अवस्था पनि थियो पहिला. जस्तो अब धेरै जसो कर चाहिँ के हुन्छ भनेपछि तपाईँको म्याच जाने लास्ट दिनमा साउनको मसान्त पुसको मसान्त पारेर तिर्ने, अब एक किसिमको अब कर तिर्ने कुरा हो, पैसा ठ्याक्कै जुन दिन डेट लाइन हुन्छ त्यही दिनमा तिरौँ, त्योभन्दा अगाडि त्यसलाई प्रयोग गरौँ भन्ने एउटा व्यापारी वर्गहरूको सोचाइ, अब व्यापार गर्नेहरूको सोचाइ, त्यसलाई अन्यथा मान्न पनि मिलेन. तथापि ती कारणले गर्दा पनि त्यो लास्ट दिनमा चाहिँ भिड हुन्छ, जतिसुकै तपाईँले त्यसलाई म्यानेज गर्नु खोज्नुभयो भने अघिल्ला दिनहरूमा त्यहाँ भिड नहुने, तर त्यसको सबै खप्टेर गएर सुरु के भन्दा जति गरे पनि लास्टै दिनमा गएर त्यो लास्ट दिनमै गएर त्यसको चाहिँ जम्मा हुने, त्यस्तो अवस्थाले गर्दा पनि भिड हुने अवस्था थियो. र कतिपय कार्यालयहरूमा चाहिँ अब क्षेत्राधिकार एउटा क्षेत्र अलिक ठुलो भएर पनि त्यो समस्या हुने भनौँ न, अब क्षेत्रकै कारणले गर्दा पनि अलिक धेरै लोड पर्ने त्यस्ता पनि हुने गरेको अवस्था चाहिँ विद्यमान अवस्था हो। तथापि तिनीहरूलाई चाहिँ हटाउने एउटै मात्र विकल्प भनेको नि हामीले अब अहिले भनेको प्रविधिमै जाने हो, यसलाई समाधान प्रविधिले नै गर्ने हो भनेर प्रविधिमा हामीले जोड दिइरहेका छौँ भने अर्को पेमेन्टलाई पनि हामीले सकेसम्म अनलाइन गर्न परोस् र सकेसम्म सरकारले आउनै नपरोस् त्यो हिसाबले हामीले हाम्रा क्रियाकलापहरू चाहिँ अगाडि बढाएका छौँ। त्यति हुँदाहुँदै पनि केही ठाउँमा कथम कदाचित समस्या नभएको त पक्कै होइन होला, तर पहिलाको दाँजोमा चाहिँ यसमा निश्चित रूपमा धेरै सुधार आएको अवस्था चाहिँ हो।
1: अब जस्तो यहाँले समयमै कर नबुझाइकन लास्ट मितिमा बुझाउन खोज्दाखेरि त्यो भएको भन्नुभयो, त्योभन्दा पहिले बुझाउन चाह्यो भने कुनै त्यस्तो सहुलियतको व्यवस्था छ कि छैन, अर्थात् उहाँहरूलाई त्यो त्यतातर्फ आकर्षण गर्नका लागि कुनै आन्तरिक प्रणालीको विकास गरिएको छ कि के छ स्थिति?
0: अब हामीले त्यस्तो अब डिस्काउन्टै दिने अथवा त्यस्तो भन्ने त त्यस्तो डिस्काउन्टको सिस्टमै त अहिलेसम्म हामीले यस्तो कर्का उसमा चाहिँ छैन, तर हामीले एउटा बेला बेलामा के चाहिँ ल्याएको हुन्छौँ भने स्किमहरू चाहिँ आएको हुन्छ, हरेक वर्षको हाम्रो आर्थिक ऐनले चाहिँ विभिन्न स्किमहरू प्रदान गरेको हुन्छ, जस्तो करदाताहरू धेरै करदाताहरू चाहिँ विवरण हालिकन नन फाइलर बसिरहनु भएको हुन्छ, बग्ताहरू रहनु भएको हुन्छ, मुद्दामा जानु भएको हुन्छ, त्यस्ता करदाताहरूलाई चाहिँ यसपालि पनि धेरै धेरै यसपालि अहिले भनौँ न विगतको दाँजोमा हेर्ने हो भने न यो पहिला थियो अब पछि पनि यति आउँछ कि आउँदैन सायद आउनु होला त्यति धेरै अहिले स्किम पनि आएछ भनेपछि हामीले चाहिँ त्यो स्किम मार्फत चाहिँ उहाँहरूलाई सुविधा दिएका हुन्छौँ। त्यसरी अब चाँडै तिर्नेलाई डिस्काउन्ट भन्दा पनि यसरी जो चाहेर नचाहेर पनि उहाँले अब बिजनेस गर्छु भन्दा भन्दै पनि गर्नलाई कठिनाइ भइरहेको हुन्छ विगतका कारणहरूले, विगतमा विवरण पेस नगरेका कारणले अथवा विवरण मुद्दामा मिलाएको कारणले भोग्यताको कारणले अप्ठ्यारो परिरहेको हुन्छ भने उहाँहरूले चाहिँ अब फेरि अब त्यो विगतका जति पनि हिसाबहरू अब मिलाउनुहोस् कमसे कम तिरेर मिलाउनुहोस् र व्यवसाय सुरु गर्नुहोस् भनेर त्यस्ता स्किमहरू चाहिँ ल्याएका हुन्छन्। र टाइममा तिर्दाखेरिको फाइदा भनेको त उहाँले जरिमाना शुल्क जरिमानाबाट दण्डित हुनु परेन, त्यही नै हो उहाँहरूको लागि विशेष
1: समय पनि बचत भयो लाइनमा बस्न। अब यो कतिपय कर त्यस्ता पनि हुन्छन् कि जस्तो कोही अनलाइनबाट पनि तिर्न सकिने, कोही चाहिँ आफू भौतिक रूपमै उपस्थित हुनुपर्ने, त्यस्तो छ र?
0: अहिलेको अवस्थामा त अब भौतिक रूपमा उपस्थित हुनुपर्ने भन्ने चाहिँ छैन, अनलाइनबाट तिर्ने व्यवस्था छ। अब भौतिक रूपमा तिर्न चाहिँ कस्तो हुन्छ भने कहिलेकाहीँ अब ठ्याक्कै उहाँहरूले तिर्न खोज्नु भएको बेलामा केही सिस्टममा प्राविधिक रूपमा समस्या आएको अवस्थामा त्यस्तो होला, नत्र भने अहिले उहाँहरूले यदि अनलाइन पेमेन्ट नै म गर्छु भन्यो भने उहाँहरूले भौतिक रूपमा उपस्थित हुनुपर्ने भन्ने चाहिँ छैन अहिले।
1: हजुर, समयमै कर को विवरण कर रकम नबुझाउँदा करदाताले के बिहोर्नुपर्छ त, उहाँहरूलाई जरिवाना वा कानुनी व्यवस्था कस्तो लागू हुन्छ भन्ने कुरा पनि छ, यसबारे पनि बताइदिनुहोस् न।
0: यो पनि एउटा ज्यादै महत्त्वपूर्ण कुरा छ किनभने हामीलाई अब प्राय अब करदाताहरूलाई अलि अगाडिसम्म त उहाँहरूले पनि कर कार्यालय आउनलाई त्यति इच्छा नगर्ने, अब अहिले हुन त उहाँहरू आउनुहुन्छ, अहिले चाहिँ त्यतिखेर नगर्दाखेरि के हुने भने उहाँहरूले चाहिँ कर सहयोगीहरू पठाउनुहुन्थ्यो, अब कहिलेकाहीँ गलत मिसइन्टरप्रिटेसन भइदिने विविध कारणले गर्दाखेरि उहाँहरूलाई थाहा नहुने अवस्था पनि आउँथ्यो। त्यसैले अब यो वास्तवमा कर टाइममै नतिर्दाखेरि यसले हुने यसले पार्ने असर चाहिँ धेरै ठुलो छ। जस्तो कतिपय करदाताहरू चाहिँ समयमा मलाई जानकारी नभएको कारणले मैले यसरी यो ब्याज जरिमानामा परे, मैले चाहिँ कर तिर्ने रकम धेरै कम रहेछ, यो थाहा भएको भए म टाइममा त्यो मैले तिर्न सक्थेँ भनेर पनि आइरहेको हुन्छ। जस्तो अब कर रकम उहाँले समयमा तिर्नु भएन भने अब मुहकरको तपाईँले एक्जाम्पल लिनुभयो भने मुहकर एउटा बग्ता आज देखिया छ, उहाँले मुहकर बग्ता अब यो महिनामा तिर्नु भएन भने के हुन्छ भने त्यसको 10% चाहिँ पेनाल्टी भनेर भन्छ र 15% चाहिँ इन्ट्रेस्ट भन्छ। हेर्नुहोस् 25% चाहिँ पर मन्थमा उहाँको बढ्दै गइरहेको हुन्छ, होइन? अब 25% पर मन्थ भनेको पर मन्थ 25% भन्दा पनि वार्षिक 25% हो, त्यसको भाग हिसाब गर्दा त्यो आउँछ, होइन? अनि त्यो फेरि क्युमुलेटिभ भएर पछि गएर त्यो प्रिन्सिपल बन्छ, फेरि त्यसको 15% 25% जोडिन्छ, गर्दै जाँदाखेरि त यो त पछि गएर हेर्दाखेरि त उहाँले तिर्नुपर्ने साउँ भन्दा ब्याज र जरिमाना कारणले गर्दा डबल त्रिबल भएको अथवा 3 times भएको अवस्थाहरू पनि छ। हो, यो विषयहरू चाहिँ उहाँहरूले त्यही भएर ध्यान दिनु पर्यो। टाइमै समयमै तिर्दाखेरि एउटा त त्यो कर नतिरेको कारणले हुने दण्ड सजाय यहाँ मात्रै सीमित छैन, एउटा त तपाईँले भन्नुभएको हाम्रो ब्याज जरिमानाको पाटो भयो, उहाँले धेरै समयसम्म कर नतिर्नु भयो भने के हुन्छ, उहाँको खाता रोका हुन्छ, अर्को प्रक्रिया भनेको जग्गा जमिन लिलामीसम्मको केस पनि पुग्छ, भनिसकेपछि त यो पछि यति जटिल बन्छ कि उहाँले चाँदा चाँदै पनि त्यसलाई चाहिँ उहाँले कर तिरेर छुटकारा पाउनु गाह्रो हुन्छ। उहाँलाई म यदि यस्तो थाहा भएको भए त म पहिल्यै तिर्थेँ भन्नुहुन्छ, त्यतिखेर अब आएर चाहिँ त्यो धेरै ढिला भइसकेको हुन्छ। त्यसैले कर चाहिँ समयमा नतिर्दा यसका दूरगामी असर हुन्छ, ब्याज जरिवाना मात्र होइन खाता रोगका सम्पत्ति रोगका सम्पत्ति जफत लगायतका विविध कडा कारवाहीहरू हुन्छ र आफूले नतिरेको कारणले आफ्ना सन्ततिलाई पनि यसको भार पर्छ। यो विषय चाहिँ बुझ्न जरुरी छ अवस्था।
1: हामी कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ। आज हुनुहुन्छ हामीसँग आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशी। यो जस्तो हामी चार आर्थिक वर्षमा सरकारले कतिपय नयाँ नीतिहरू कर प्रशासनमा भएका होइन सुधारका परिवर्तनहरू छन्, सरकारले नयाँ अभ्यासहरू थालनी गर्यो भन्ने त सुन्छौँ, त्यो सुन्नमा आइरहन्छ। ती परिवर्तनहरू के छन् र त्यसले चाहिँ आम करदातालाई के असर पार्छ, यो बारेमा पनि अवगत गराइदिनुहोस् न।
0: अहिले हरेक आर्थिक वर्षमा आर्थिक ऐन र बजेट प्लस आर्थिक ऐनको मार्फत कर सम्बन्धी विभिन्न नीतिहरूमा परिवर्तन भइरहेकै हुन्छ। यसपालि पनि कर नीतिमा धेरै परिवर्तनहरू पनि आएको छ। अब यो विशेष गरेर चाहिँ यसपालि राज्यको एउटै उद्देश्य के छ भनेपछि, पुराना जति पनि बक्यौता भएर अथवा मुद्दामा गएर अथवा विविध कारणले नन फाइलर विवरण हाल्न नसकेर समस्यामा परेका करदाताहरूलाई चाहिँ यसपालि पुराना चाहिँ सबै अझ हाम्रो माननीय मन्त्रीज्यूको भाषामा भन्नुपर्दा यसलाई स्विफ्ट आउट नै भनेको यसलाई पखालेरै लैजाने सबै सकाइदिने भन्ने हिसाबले चाहिँ यसलाई यसरी जाउँ हामी यसलाई चाहिँ जाउँ भन्ने हिसाबले नि आछ। भनेपछि यो एउटा चाहिँ महत्त्वपूर्ण चेन्जेस भनेर मैले यसलाई मान्छु र यो चाहिँ बरु हाम्रा आम करदाताहरू आम व्यापारी वर्गहरूले पनि यो जान्नुपर्ने, व्यवसायी वर्गहरूले पनि जान्नुपर्ने विषय छ। किनभने उहाँहरू कतिपय अवस्थामा अब व्यवसाय नगरिकन विविध कारणले गर्दाखेरि नन फाइलर भएर अथवा गर्न खोजेर पनि नसकिरहनु भएको अवस्था होला, कुनै न कुनै रूपमा उहाँहरूलाई त्यो सुविधा आछ, कुनै न कुनै रूपमा सुविधा छ। उहाँले एकचोटि गएर कर कार्यालयमा आफ्नो समस्या एकचोटि भन्नुहोस्, मेरो यस्तो यस्तो खालको समस्या हो, केही सुविधा छुट्छ कि भनेर उहाँले जानु पर्यो होइन, अनि त्यो सुविधाहरू चाहिँ उहाँले उपयोग गर्न सक्नुहुन्छ। अब ती लगायत अब विभिन्न करका दरको हेरफेरका कुराहरू त अब जतिखेर चाहिँ आर्थिक ऐन आएको छ त्यतिखेरदेखि त्यो लागू पनि भएको छ होइन। अब कतिपय करका दरहरू घटेका होला, कतिपय बढेका होला, यी विषयहरू त अब त्यो त्यसमै हेर्नुपर्ने हुन्छ। र अर्को चाहिँ केही नयाँ करहरूको पनि सुरुवात पनि गर्न खोजिएको, जस्तै विद्युतकै कुरा गरौँ, राइट सेयरिङकै कुरा गरौँ होइन, हामीले अब त्यसमा चाहिँ मूल्यवृद्धि करको रूपमा केही पर्सेन्ट कर लिने भन्ने व्यवस्था पनि त्यहाँ छ। शिक्षा स्वास्थ्यका कुरा त अहिलेलाई हामीले त्यसलाई फेरि छुट दिइसकेको अवस्था पनि हो। त्यस्तै यी विविध स्किम लगायतका विषयहरू अहिलेका हाम्रो मुख्य रूपमा अहिलेका हाम्रो यो आर्थिक ऐनले प्रदान गरेका कर सम्बन्धी विषयहरू।
1: अब हामी कार्यक्रमको अन्त्यतिर छौँ, अन्तिम प्रश्न यहाँलाई, कर तिर्ने सबै करदाता र कर प्रणालीमा सहभागी हुन चाहने नागरिकलाई आन्तरिक राजस्व विभागको तर्फबाट सन्देश के छ, के भन्न चाहनुहुन्छ?
0: मैले भन्नुपर्दा चाहिँ अब यहाँ आजभोलिका हाम्रा आम नागरिक भनौँ अथवा उपभोक्ता भनौँ अथवा करदाता भनौँ होइन, उहाँहरू जागरुकै हुनुहुन्छ, सचेतै हुनुहुन्छ। तथापि अब जाँदा जाँदै पनि म एकचोटि दोहोऱ्याउन चाहन्छु, हाम्रो चाहिँ करदाता प्रोत्साहन उपहार कार्यक्रम पनि अब लागू भइसकेका छ। अब यहाँहरूले आफूले खरिद गरेका 100 रुपियाँभन्दा बढीका बिलहरू उपहार कार्यक्रममा प्रविष्ट गराउनु भएर कुपन प्राप्त गर्न सक्नुहुन्छ र हामीहरू मध्येबाट हामी पुरस्कृत पनि हुन पाउँछौँ। त्यसैले यो पुरस्कृत हुने अवसरबाट हामी वञ्चित नहौँ। र तपाईँहरूले त्यो बिल लिनु भनेको यसले के गर्छ, अन्ततोगत यसले हाम्रो सम्पूर्ण कारोबारहरूलाई वास्तविक कारोबारको रूपमा चाहिँ रिफ्लेक्ट गर्दछ र त्यो बमोजिमको कारोबार अनुसारको कर तिर्ने अवस्थाको सिर्जना हुन्छ र त्यो कर पछि गएर हाम्रै लागि फर्कन्छ। हामीले नै त्यो एक किसिमले हामीले तिरेको कर हाम्रै लागि विकास निर्माण सेवा प्रवाह लगायतका गुड गभर्नेन्सका कार्यक्रमहरूमा यो फिर्ता भएर हामी कहीँमै आउँछ र हाम्रै देश समुन्नत हुन देश बनाउनको लागि यसले ठुलो योगदान गर्दछ। त्यसैले कर तिर्न भन्दा पनि कर तिर्नमा हामी सधैँ सजग बनाउँ र बरु हामीले के गरौँ भने कर तिरिसकेपछि हामीले तिरेको कर सदुपयोग भयो भएन त्यो बारेमा हामी जागरुक रहौँ, त्यो आफ्नो ठाउँमा होला। तर कर तिर्न अथवा बिल बिजक लिन चाहिँ अबका दिनहरूमा हामी अग्रसर हौँ र राष्ट्र निर्माणमा हामी सबैले योगदान पुर्याउँ भनेर भन्न चाहन्छु।
1: हस्, अत्यन्तै व्यस्तताका बावजुद पनि हामीलाई महत्त्वपूर्ण समय उपलब्ध गराएर जानकारी सहितको कुराकानीमा सहभागी भइदिनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, यहाँलाई पनि मलाई यो हाम्रो कर सम्बन्धी भनौँ अथवा अहिलेको लागि भन्नुपर्दा हाम्रो उपहार कार्यक्रम सम्बन्धी तपाईँको महत्त्वपूर्ण रेडियो कार्यक्रम जो चाहिँ नेपालभरि नै प्रसारण हुन्छ र मैले पनि यो कार्यक्रमको नियमित श्रोता पनि हुँ म। यो कार्यक्रममा मलाई पनि कर सम्बन्धी विषयवस्तुमा आफूलाई लागेका विषय, आफूले जानेका विषयहरू आम जनता मार्फत आफ्ना विषयहरू उजागर गर्ने अवसर दिनुभयो, यहाँहरूलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।
5: उहाँ हुनुहुन्थ्यो आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी। आजको कार्यक्रममा हामीले राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुराकानी गर्यौं। अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर आउने नै छौं। भोलिको बदलिँदो नेपाल कृषि विषयमा केन्द्रित हुनेछ। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म कृष्ण शर्मा पनि बिदा हुन्छु। नमस्कार।
6: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
7: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
6: प्रविधिको विकास सँगै गाडी पनि फेरिएका छन्।
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
6: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
7: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
6: कार्यक्रम सडक र सवारी।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-333, 4-93-555।
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
14: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
15: 01-42-35-888-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-
11: गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
16: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बिएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौँ,
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
6: हजुर।
7: ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: Subha prabhat guru ama.
6: Subha prabhat. Basa. Aaja hami ke bishayma chhalphal garchau?
13: Baideshik rozgari ko bishayma guru ama.
6: Baideshik rozgari ma janu agi dhyan dinu parne kura haru ke hun? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
20: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
22: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष

0: बातै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता?

0: जन्म र मृत्यु दर्ता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भएका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
2: रेडियोमा
1: बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यसो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि? के भयो, सन्चो भएन?
27: होइन, यतिकै जानै मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो? ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
29: नमस्ते, कति कामले पाल्नु भयो?
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
29: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
30: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
0: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
22: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
25: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
26: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
25: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
26: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
25: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
26: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञान।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ

0: जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे। सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न।
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाइ पक्नुस् त पक्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लाउन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28-990-90।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83-987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: हो अर्जुन के हो किन तनावमा छस् आजकल फोन पनि उठाउँदैनस् गर्दा कहाँ छ तेरो ध्यान आजकल भन् त
2: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ
1: किन हो सन्यास लिने बरु जाउँ न फकाउन जाउँ न हिँड
2: आफूले लागेको माया त तरक तरक छ
1: किन तनाव लिइरहेको छ हिँड्न फकाउन जाउँ न हिँड

0: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हर एक दिनको एउटा शुभ शुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
1: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
2: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
3: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
4: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
3: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
4: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
5: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
3: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
5: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
1: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
3: वाह, नास्ता होस् त यस्तो
4: कस्तो,
3: ओली नास्ता पसल जस्तो।
6: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
7: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
6: ओहो, केही काम थियो कि काकु?
7: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
6: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
8: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री, मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
1: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
9: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
3: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
9: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
3: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरो पो भएको छु त म त।
9: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
3: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
9: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
3: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
10: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौँ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
13: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
16: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
15: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
16: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
15: ए हो र बाबु?
16: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
15: ए
16: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
15: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: फाइभ फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
14: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
14: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
18: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
19: मलाई मुख र घाँटेको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
20: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
22: हो र? होइन होला त्यस्तो त।
23: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
22: के भएन मिस?
23: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
22: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
25: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
24: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
25: खै के गर्ने गर्ने दिदी।
26: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: हेलो
16: हेलो बहिनी, सन्चै छौ?
27: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
16: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
27: आहा, अनि हुलाकमा पो जानु?
16: हो नि, हुलाकमा जाऊ न।
27: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
16: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
27: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
16: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
27: ए, सहरमा मात्र होला नि
16: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
27: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
7: व्यक्ति वा संस्थालाई
9: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
8: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ

0: सचेत रहनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलोभन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: ए के भयो? केको हल्ला खल्ला हो यो?
5: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
9: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआत्तिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: हेलो
14: हेलो,
13: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
14: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
15: हजुर,
14: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
15: दिन त। हेलो, भन्नुहोस् त।
13: हेलो हजुर,
15: हजुर,
13: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
15: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
14: ए नानी, के भने रहेछ, के हो, के भयो?
15: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
14: ल ल ल, म किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
16: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
16: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र

0: अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
10: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
10: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
11: माया र सद्भावले मात्र बालबालिकालाई
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ಲೈನಲ್ಲಿ ಅವರಿಗೆ
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हेड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: तिन दिन भयो।
6: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार, विज्ञान।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: भाउजू भाउजू, हेर्नु न त्यहाँ तल खोलामा दाइको जस्तो लुगा लगाएको मान्छे भेटेको छ अरे नि त।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
0: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी

0: विशेषताहरू। तालिममा सहभागी भई तपाईले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625289090। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबार बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडी राख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ राछु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849420664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
4: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हेरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9867767467 र 9703984099।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
17: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
18: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
20: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
10: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
21: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
22: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
21: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे
22: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
21: ए हो र बाबु
22: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
21: ए
22: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सबै विस्तारमा बताउँछु।
21: हस् हस् बाबु। हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि
15: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
14: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हस् हुन्छ, म जसरी पनि आउँछु, तपाईँ चिन्ता नगर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।
1: सुने केटी हो, प्राइज पनि 3 लाख रुपियाँ पो छ त, जसरी पनि जित्नै पर्छ।
2: दरो जवाब दिनु पर्छ है, कडा प्रतिस्पर्धा हुनेवाला छ।
3: खै त त्यो जीवेश भाइ,
2: ओइ छुटेर मात्र बस्ने हो, तयारी गर्नु पर्दैन के तालो?
4: हामी पोखरेलीहरूलाई कसैले जित्न सक्दैन, बुझ्नुभयो?
2: मैले सुनेको त्यो झापाली केटीहरू एकदम खतरा छ अरे।
0: सही सुन्नु भएको रहेछ, हामी खतरा होइन, महाखतरा हो।
5: आमै, यो त कमेडी भिडियोमा खेल्ने केटा होइन र, यसले पनि गीत गाउँछ र?
6: मिनुबाट सुन्नु भएको छैन? ससुराली जाने सुनेको छैन? कराई धोइदेऊ न, सुनेको छैन?
4: अनि राग बोका नि अलि सम्हालेर है,
0: हेरौला
1: मुख सम्हालेर बोल्नी।
7: सबै प्रतियोगीहरू कृपया भित्र आइदिनु होला, कम्पिटिसन सुरु हुन लाग्यो।

0: टू को विनर हुनु भएको छ केटी समूह।
1: म त सरी पनि पैसा म्यानेज गर्छु डाक्टर साहेब, तपाईँ आमाको अपरेसनको तयारी गर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
6: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
9: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस्
10: व्यक्ति वा संस्थालाई
9: हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
11: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
12: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
13: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
14: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।

0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो नम्बर होल्ड गर्नु है बाई.
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ.
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ.
1: 45 किलोभन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ.
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ.
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ.
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन.
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो.
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं.
3: ए के भयो? केको हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको.
5: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
6: विकासका नाममा विनाश ननिम्त्याउँ. नेपाल सरकार, विज्ञापन बोर्ड.
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो. बाफ्रे, अब चाहिँ के हुने हो?
8: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन. सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनुपर्छ त. मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन. यस्तो त जसले नि लेखिहाल्छ नि.
7: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन.
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन. सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ.
11: नेपाल सरकार, विज्ञापन बोर्ड.
12: हेलो.
13: हजुर, हेलो.
12: म हजुरको बैङ्कबाट बोलेको. तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
13: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए ए नानी, छोरी.
14: हजुर.
13: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी. लु
14: दिन त. हेलो, भन्नुहोस् त.
12: हेलो हजुर.
14: हजुर,
12: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
14: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
13: ए नानी, के भने रहेछ, के हो, के भयो?
14: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
13: ल ल ल, म किन दिन्थे.
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ.
2: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ.
1: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
16: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
17: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
19: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
21: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
20: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
21: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
20: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
21: माया र सद्भावले मात्र बालबालिकालाई
20: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
16: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्।
5: अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
18: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार विज्ञान

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
0: आ, पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि, म

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
15: के गर्दैछ यत्रो मान्छे जम्मा भइसक्यो, छिटो आइज न।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: क्लाइंट्स लाइफ इंश्योरेंस खुले राजियो
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब? तैलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो। भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला। त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773503। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पार्दै थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: तपाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Extreme energy drink. Time check. अहिले ठीक 11 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात। बस। आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: गुरुआमा।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
14: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
17: हो र, होइन होला त्यस्तो त।
18: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
17: के भएन मिस,
18: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
17: हुन्छ।
19: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
22: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
21: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
22: खै के गर्ने गर्ने दिदी।
23: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
24: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
24: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
24: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
24: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
24: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
24: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौ कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ
6: बेचबिखन र ओसार पसारबाट बचौ सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनौ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
9: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस्
10: व्यक्ति वा संस्थालाई
9: हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
11: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
12: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
13: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
14: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुन्छ।

0: रक्तको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: ए के भयो? केको हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सक्या होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यसो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो
12: हजुर। हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
13: ल दिन त। हेलो, भन्नुहोस् त।
11: हेलो हजुर।
13: हजुर,
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भनेर छ, के भयो बा?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, म किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
14: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
14: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल, अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
16: धन्यवाद बाबु।

0: तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
1: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
3: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
4: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: हैन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
15: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्।
13: अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
16: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
17: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ
1: न त।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
12: ले देख्नु भएन, औषधि हालेको।
11: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
12: हजुर,
11: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिप मूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा खुट्टा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773300। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
8: कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
8: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किस जस्तै बाबु?
2: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा भएको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो। उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093984099।

0: कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र? नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: शुभ प्रभात गुरुआमा
3: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
10: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
11: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
13: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
15: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
15: सचेत बनाऊ
16: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
19: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
18: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
19: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
18: ए हो र बाबु।
19: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
18: ए
19: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
18: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
16: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
15: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
16: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
15: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
16: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
15: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
20: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
21: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
22: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
23: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
18: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
24: हो र? होइन होला त्यस्तो त।
25: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
24: के भएन मिस,
25: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
24: हुन्छ।
26: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
27: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
18: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
27: खै के गर्ने गर्ने दिदी।
28: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
29: हेलो
19: हेलो बहिनी, सन्चै छौ?
29: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
19: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
29: अनि हुलाकमा पो जानु?
19: हो नि, हुलाकमा जाऊ न।
29: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
19: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
29: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
19: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
29: ए सहरमा मात्र होला नि?
19: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
29: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए, के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

अरे दाई इस दाई मस्त खाइने बनाएको छु कि दाई ए दाई प्लिज बाबा दाई दाई काम बिगारे कि क्या हो

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
1: खै के आयो त्यस्तो हा यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हजुर हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
7: दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल म किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
9: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
8: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
9: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं,
10: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
9: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
10: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
9: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
10: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
12: लो किन नि, के भयो सन्चो भएन?
11: होइन यतिकै जानै मन लागेन।
12: यतिकै पनि हुन्छ,
11: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
12: ए कुरा त्यस्तो पो, ल हेड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
13: नमस्ते, कति कामले पाल्नु भयो?
12: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
13: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
11: हस् म्याडम।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
5: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
15: दिदी म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ, अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
16: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
17: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
16: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
18: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहाय असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
19: नमस्कार स्वयंसेविका दिदी।
20: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
20: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
19: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
20: हो त,
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
20: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
19: 3 दिन भयो।
2: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
19: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
19: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
21: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
16: नेपाल सरकार विज्ञापन।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: सँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
7: केही दिनदेखि लगातारको वर्षाले धेरै नदीमा पानीको बहाव बढ्यो। सतर्कता अपनाउन आग्रह। मनसुनजन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
6: काङ्ग्रेसको आधिकारिकताको विवाद बल्झियो। मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति।
7: कन्सुलर प्रमाणीकरणका लागि नेपाल ई प्रमाणीकरण प्रणाली सुरु। विदेशबाट फर्किँदा अपरिचितको सामान बोक्नेहरू कारवाहीमा पर्ने क्रम बढ्यो। प्रलोभनमा नपर्न प्रहरीको आग्रह।
8: कानुनी चाहिँ झन्झटहरू व्यवहार नपर्ने देखेकोले सचेत रहन, यसरी आफ्नो होइन भने नल्याउनुहोस्, आफ्नो हो भने ल्याउनुहोस्, मेरो हो भन्नुहोस्, प्रमाण पेश गर्नुहोस्।
6: भारतमा मूलधारका टेलिभिजन सञ्चार माध्यमप्रति अविश्वास बढ्दो। भाजपा सत्तामा आए यता प्रेस स्वतन्त्रताबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दै।
7: र नेपालले न्युजिल्यान्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने युगान्डाका चर्चित फुटबलर डेभिड ओबोरीको कुटपिटबाट ज्यान गयो।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
13: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले देशका केही ठाउँमा सामान्य वर्षा भए पनि धेरैसो ठाउँको मौसम खुलेको छ। पछिल्लो 6 घण्टामा सबैजसो प्रदेशका केही ठाउँमा सामान्य पानी परेको भए पनि ठुलो पानी कतै परेको छैन। तर आज ठुलो पानी नपरे पनि केही दिनदेखि लगातार भएको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा पानीको बहाव भने बढेको छ। पहाडी भेगमा निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। आज दिउँसो 3 बजे गरेको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेन्ड 2,48,865 क्युसेक पिएको छ। यो सँगै ब्यारेजका 34 ढोका खोलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेन्ड 150,000 क्युसेक नागेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। यस्तै लगातारको वर्षापछि रौतहटको लालबकैया नदीमा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका 2 फतुवा महेशपुरमा रहेको हुलाकी सडक खण्ड बन्द भएको छ। यस्तै माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पनि पानीको बहाव तीव्र रूपमा बढेको छ। नेपाल भारत सीमामा रहेको गड्डा चौकी पारी बनवासको सारदा ब्यारेजमा दिउँसो गरेको मापन अनुसार नदीमा पानीको बहाव 130,735 क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरमा अहिले नै बाढी वा डुबानको घटना नभए पनि सचेत गराएको प्रहरीले जनाएको छ। यस्तै निरन्तर वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानी महल डुबानमा परेको छ। कालीगण्डकी नदी र बराङ्दी खहरे खोला बढेपछि रानी महल क्षेत्रमा पानीको सतह बढेको हो। गुल्मी बागलुङ म्याग्दी पर्व स्याङ्जा मुस्ताङ लगायत जिल्लामा ठूलो पानी परेपछि रानी महल क्षेत्रमा हरेक वर्ष डुबान हुने गरेको छ।
7: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसुनजन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ। उहाँले राष्ट्रिय सभामा पेश भएको मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्तावमा उल्लेख भएका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको हो। यस्तै उहाँले कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई समेत निर्देशन दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी प्रभावकारी हुन नसकेको भन्दै विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका आवश्यक तयारीमा जुट्न सरकारको ध्यान आकर्षण गराएका थिए। प्रस्तावमाथिको छलफलमा सहभागी नेपाली कम्युनिस्ट पार्टी नेकपाकी सांसद मदन कुमारी शाह, एमालेका सांसद सोमनाथ पार्तेल, काङ्ग्रेसका मुख्य सचेतक पदम बहादुर परियार लगायतले विपद व्यवस्थापन तथा उद्धारको लागि पर्याप्त काम नभएको भन्दै सरकारको ध्यान आकर्षण गराएका थिए। यसैबीच बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद व्यवस्थापन र प्रतिकारको लागि सरकारले उच्च सतर्कताका साथ तयारी गरिरहेको जानकारी दिनुभएको छ। विपदको समयमा तत्काल परिचालन हुने गरी देशभर 26,000 भन्दा धेरै सुरक्षाकर्मीलाई तैनाथ अवस्थामा राखिएको भन्दै गृहमन्त्री गुरुङले विपदको समयमा नागरिकलाई सहसेवा उपलब्ध गराउन नेपाल टेलिकम संघको समन्वयमा 1234 टोल फ्री नम्बर सञ्चालनमा ल्याएको बताउनुभयो। उहाँका अनुसार सरकारले जिल्ला प्रशासन कार्यालयहरूलाई उद्धार सामग्री खरिदका लागि 7,62,00,000 र ढुङ्गा खरिदका लागि 28 जिल्लालाई 1,44,00,000 रुपियाँ निकासा गरिसकेको जानकारी दिनुभयो।
6: गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो। बलात्कार जस्ता संवेदनशील विषयले पीडित परिवारलाई थप पीडा दिने भएकोले संसदमा राख्न नहुने उहाँको तर्क छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरण मा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कारवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा गृहमन्त्री गुरुङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रतिप्रश्न गर्नुभयो। यस्तै आजकै बैठकमा मन्त्री गुरुङले आफूले आवेशमा रुखो शैलीमा जवाफ दिएको भन्दै माफी माग्नु भएको छ।
7: संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। साउन 15 भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 बैठक बस्नेछन्। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा शून्य समय विशेष समय चलाउने भनिएको छ। साउनमा 25 र 26 गते पनि बैठक बस्नेछ। भदौ महिनामा 15 गतेसम्म 1, 2, 3, 8, 9 र 10 गते गरी 6 बैठक बस्नेछ। सभाको बैठक नतोकिएको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र आजको बैठक बस्ने दिनका लागि समेत अघि वा पछि पारेर समितिका बैठक बस्न सक्ने कार्यतालिकामा भनिएको छ। यसैबीच प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेन्डरमा यो विषय पर्न छोडेको छ। गएको जेठ 17 गते तत्कालीन प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सदनमा प्रश्नको जवाब दिए यता यस्तो कार्यक्रम हुन सकेको छैन। नियमावली अनुसार आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले 7 दिनुपर्ने व्यवस्था समेत पूर्ण रूपमा पालना भएको छैन।
6: काठमाडौँ उपत्यका सहित सबैजसो सहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लाइन देखिएको छ। नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिन्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घन्टौँ लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झन्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगी विक्रेता तथा सरकारले समेत आवश्यकताभन्दा बढी ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई नै दोष दिने गरेका भए पनि रित्तो सिलिन्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकोले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गर्छन्। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या भएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851167773 नम्बरमा सम्पर्क गर्न गरी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले जनाएको छ।
7: नेपाली काङ्ग्रेसको विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि आज प्रधान न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा सुनवाई गरेको हो। इजलासले पुनरावलोकनका लागि अनुमति प्रदान गरेको हो। अब काङ्ग्रेस विवाद निरूपणका लागि 3 न्यायाधीशको इजलासमा फेरि सुनवाई हुनेछ। यसअघि 2 न्यायाधीश सारङ्गा सुवेदी र निरीपध्वज निरौलाको इजलासले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यसबेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउबार नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। त्यसबेलाको फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब हुने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। अहिले विदेशमा रहेका काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पनि यसै हप्ता स्वदेश फर्किनुहुने बताइएको छ। यस्तै देउवा पक्ष समूहले यही साउनको 29-31 गतिसम्म काठमाडौँमा राष्ट्रिय भेला गर्दैछ। इतर पक्षका गतिविधिले काङ्ग्रेस फुट नजिक पुगेको अनुमानका बीच सर्वोच्च अदालतले पनि मुद्दा पुनरावलोकनको निर्णय गरेको छ।
6: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विदेशबाट अरूको सामान ल्याउँदा ख्याल गर्नुपर्ने कुरा बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: एनबीएल सर्वसुलभ आवास कर्जा
16: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
15: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
16: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
15: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
16: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
15: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
16: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
15: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
16: शर्तहरू लागू हुनेछन्।
17: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
18: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले केही दिनदेखिको लगातार वर्षाले धेरै नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह, मनसुनी विपद तयारीको पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन, प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन, अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउन गृहमन्त्री गुरुङको आग्रह, काङ्ग्रेस आधिकारिकताको विवाद बल्झियो, मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति लगायत खबर प्रस्तुत गरे।
7: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधियुक्त बनाउन नेपाल ई प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले सिंहदरबार स्थित कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रममा यो नयाँ प्रणालीको उद्घाटन गर्नुभएको हो। सरकारी निकायबाट जारी भएका शैक्षिक प्रमाणपत्र तथा सिफारिस पत्र जस्ता कानुनी कागजातको प्रमाणीकरण प्रक्रियालाई सरल, पारदर्शी र सहज बनाउन यो प्रणाली लागू गरिएको मन्त्रालयले जनाएको छ। अब सेवाग्राहीले संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। यो प्रणालीबाट आवेदनको अवस्था हेर्न, स्वीकृत भएपछि अनलाइनबाटै राजस्व बुझाउन र सुविधा अनुसार विभागमा उपस्थित हुने समय छनौट गर्न सकिनेछ। यसअघि कागजातमा त्रुटि वा अपोग हुँदा पटक पटक विभाग धाउनुपर्ने बाध्यता रहेकोमा अब अनलाइनबाटै कागजात रुजु भएपछि मात्र विभाग जानुपर्नेछ। यसले सेवाग्राहीको समय र खर्च जोगिने विश्वास गरिएको छ। वार्षिक 1,12,000 भन्दा धेरै विद्यार्थी अध्ययनका लागि र झन्डै 4,00,000 नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। सेवालाई छिटो र छरितो बनाउन नयाँ प्रणालीले ठूलो राहत पुर्याउने परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ।
6: विदेशबाट स्वदेश फर्कने क्रममा अपरिचित व्यक्तिको सामान बोक्नेहरू कारबाहीमा पर्ने क्रम बढेको छ। देश फर्कने क्रममा सुन तथा अन्य बहुमूल्य वस्तु बोक्न लगाएर पठाउने प्रवृत्ति बढेको र यसबाट त्यस्ता सामान बोक्नेहरू समस्यामा पर्ने गरेका हुन्। विशेष गरी दुबई, कतार लगायत खाडीमा काम गर्ने नेपाली श्रमिकलाई अपरिचित व्यक्ति वा दलालले थोरै रकमको प्रलोभन देखाई सुनका सिक्री, बिस्कुट तथा मोबाइल, ल्यापटप, टिभी लगायतका विद्युतीय सँगै अन्य सामान नेपाल ल्याइदिन अनि पुर्याइदिन आग्रह गर्ने गरेका छन्। कतिपय अवस्थामा खरिद बिल समेत नहुँदा स्वदेश फर्कनेहरू सजिलै फस्ने गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले यस्ता कार्य कानुन विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानुनी कारवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कारवाही गर्ने चेतावनी दिएको छ। साथै विमानस्थलमा कुनै शङ्कास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ। साथी महेश गिवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाललाई अपरिचितको सामान बोकेर नल्याउन सूचना निकाल्नुपर्ने अवस्था किन आयो भनेर सोध्नु भएको छ।
8: नयाँ बजेट भाषण पछाडि सुन चाहिने जस्तै यो सुनको सिक्रीहरू चाहिँ पहिला ल्याउन पाउँथेन, त्यो बन्दै थियो, गहनाको फर्ममा मात्रै ल्याउनु पाउँछ। अहिले त्यो खोल्दैपछि के भयो भने त्यो सुन चाहिँ काँचो सुन जस्तै भयो, त्यो ल्याउने टाइम चाहिँ बढ्यो। सामान्य त एउटा मान्छेले महिलाले 50 ग्राम, पुरुषले 25 ग्राम ल्याउनु पाउँछ। अब यस्तै सामान्य मान्छेहरू जो फर्किने लाभ मान्छे हुन्छ, सुन लगिदिनुहोस् तपाईँलाई 5,000-10,000 दिन्छु भनेर चाहिँ सुन ल्याउने ट्रेन्ड बढ्यो। हामीले केही कुराहरू भेरिफाई गर्छौँ, त्यसबाट हामीलाई थाहा हुन्छ कि यो सुन चाहिँ यसमा केही कुरा गडबडी छ भने थाहा पाइदियो। उहाँ आफैले जसले बोकेर ल्याउनुहुन्छ मेरो सुन होइन फलानुको भनिदिनुहुन्छ, त्यो भनेपछि अब भन्दा रहेन अन्तर्गत हामीले मान्छेलाई पठाउने बित्तिकै के छ भने यस्तो कम्प्लिकेसन, सुन बराबरको पैसा धरोडी राखेर मात्रै त्यो मान्छे सुट्छ। अब यो मान्छेले प्रहरीले समाते कि भन्ने शङ्का लाग्ने बित्तिकै जो ओनर हो ओनरसँग भा पुग्नै सक्नुहुन्न। चुनावमा बसेको अवस्था भएको हुनाले बढ्दै गयो कानुनी चाहिँ झन्झटहरू, बेहोर्न पर्ने देखेकोले सचेत रहन, यसरी आफ्नो होइन भने नल्याउनुहोस्, आफ्नो हो भने ल्याउनुहोस्, मेरो हो भन्नुहोस्, प्रमाण पेश गर्नुहोस्, हामीले नबोक्नुहोस्, आफ्नो मात्रै ल्याउनुहोस् भन्ने हो।
19: सुन बाहेक अरू जस्तै चिनेको मान्छे अथवा नचिनेको मान्छेले पठाएका अरू सामानहरू पनि ल्याइदिने र त्यसले गर्दाखेरि फसेका घटनाहरू अरू वस्तुहरूमा चाहिँ के कस्ता प्रकृतिका घटनाहरू भएका छन्?
8: खास गरिकन यो लागु औषधमा चाहिँ अलिकति त्यस्तै बोकेर देखिन्न, त्यो सुन मोबाइल ल्यापटप त्यो मान्छेहरूले चाहिँ क्यारियरलाई जसले बोकेर आयो उसलाई गाह्रो भयो भनेर हामी त्यसलाई चाहिँ जफत गराइदिन्छौँ। त्यसलाई जफत गराएपछि उहाँ छुट्नुहुन्छ, सुनमा चाहिँ त्यसरी गर्दैन, त्यो मुद्दाकै प्रोसेस अगाडि बढ्ने हुनाले सुनमा अलिकति फोकस भएको। 80-81 मोबाइल ल्यापटप मात्रै 71,00,000 बराबरको थियो, 17 हामीले पक्राउ गरेका थियौँ भने अहिले 82-83 यो नयाँमा 2,48,00,000 भनेको 3-4 गुणा बढ्यो। 79 हामीले चाहिँ छुन्यौँ, मान्छे पक्राउ गर्नु पर्यो। नचिनेको मान्छेले कुनै कुरा कुनै 2,000-4,000 रुपियाँको लोभमा यो लगिदिनुहोस् भन्यो भने नल्याउनुहोस् भन्ने नै हो हाम्रो मेसेज।
19: फस्ने मान्छेहरूमा अलिकति बढी कस्ता मान्छेहरू फस्नुहुन्छ अथवा कस्ता मान्छेलाई बढी लक्षित गरिन्छ?
8: श्रम स्वीकृति लिएर गएका मान्छे र खास गरी पहिलोचोटि फर्केको मान्छे उसले टार्गेट गर्ने भनेको एउटा 75-inch टिभी ल्याउन पाउने, त्यो उहाँको अधिकार होला थाहा हुँदो रहेछ। दूर दराजको मान्छेहरू धेरै देखिन्छ कि, सुदूरपश्चिम साइडको मान्छेहरू पनि देखिएको छ, कर्णालीको मान्छे पनि देखिएको छ। र फर्किँदाखेरि तपाईँ घर जाने बेलामा होटलमा बस्ने पैसा भइहाल्छ, यसो 10,000 रुपियाँ दिन्छ, अरूलाई चाहिँ 5,000 दिन्छ, तपाईँलाई 5,000 दिन्छु भनेर लोभमा पर्ने सोझो मान्छेहरूलाई, जो मान्छेले चाहिँ डबल उसलाई क्वेसन पनि गर्न सक्दैन, अन्त कसैले तपाईँलाई फोन गरेर पुर्याइदिनुहोस् भन्छ भनेपछि जसले मगाएको त्यो फेला पऱ्यो भने त उहाँलाई हामी छोड्दैनौँ। त्यसरी सुनमा जुन कुरा छैन, ड्रग लागु औषध पऱ्यो भने त जेलै गइहाल्यो, त्यो मान्छेको भविष्य नै खतम हुन्छ। त्यो गर्दाखेरि एउटा ल्यापटप ल्याउन पाइन्छ, मोबाइल ल्याउन पाइन्छ, गएको 6 महिना हुनु, त्यो श्रम स्वीकृति लिएर गएको मान्छेहरूले आफै त्यसमा उसमा हेरेर मैले के ल्याउन पाउँछु त्यो कुरा उहाँहरूले आफै बुझेर ल्याउनु पऱ्यो।
19: विदेशमा हुँदा कसैले सामान बोकिदिन आग्रह गरे, यात्रुले चाहिँ तत्काल के गरेन त्यति बेला?
8: कोही मान्छेले केही सामान लगिदियो भने यो सामान के हो, मैले के को आधारमा लान पाउँछु, अथवा फोन लगिदियो भने मैले त फोन त एउटा युज गरेको फोन, एउटा नयाँ फोन, बिटा लानु पाउँछु, भइसक्यो बिटा अलरेडी छ, त्यस कारणले म तपाईँको लानु सक्दिनँ तरि भनिदिनु पऱ्यो। फोनको हकमा चाहिँ हामीले कन्सिडर गरेको थियो त्यही हो, त्यसरी अब झुक्याएर पठाइहाल्यो भने यहाँ त सिज गर्ने गरेको त्यस्तो मैले भनेको चाहिँ नचिनेको मान्छेले अथवा कोही मान्छेले केही भनेको छ भने त्यस्तो नल्याउनुहोस् भन्ने हाम्रो आग्रह हो।
7: उहाँ हुनुहुन्थ्यो तिरुवनन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। सरकारले चालु आर्थिक वर्ष 83-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र स्थानीय तहका कर्मचारीको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलबमान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रुपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिँदा मासिक 1,04,87 रुपियाँ पुगेको छ। यस्तै सरकारी सेवाको सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रुपियाँ पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेड रकम सहित महँगी भत्ता र प्रोत्साहन जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रुपियाँ पाउनेछन्।
6: सामान्य बढेको शेयर बजार आज घटेको छ। शेयर बजार प्रसूचक निफ्टी आज 13.82 अङ्कले घटेर 2,654.15 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4,40,00,000,000 रुपियाँ कारोबार भएकोमा आज 347 कम्पनीका 1,08,00,000 किता सेयर 4,62,00,000,000 रुपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढी र डुबानबाट बच्न के गर्ने?
13: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
13: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
13: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्माडेंट हेयर ट्रांसप्लांट, स्किन केयर एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865444296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट, स्किन एंड एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-545-4666।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 18 यात्रु घाइते भएका छन्। आज बिहान 10:15 ललितपुर महानगरपालिका 17 ग्वारको चोकको फ्लाइओभरको भित्तामा बस ठोकिएर दुर्घटना भएको हो। कोटेश्वर हुँदै सादो बाटोतर्फ गुडिरहेको BA2X3590 नम्बरको मध्यपुर यातायात बस अनियन्त्रित भएर भित्तामा ठोकियो। दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई अहिले भक्तपुरको सूर्य विनायक बस्ने 40 वर्षकी जेनिसा लामाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
4: पाकिस्तानको ब्रोडपिक हिमालमा हिउँ पहिरोमा परेर ज्यान गुमाएका निर्मल पूर्जासहित 5 जनाको शव अस्पताल पुर्याएको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ। क्लबले विज्ञप्ति निकालेर अत्यन्तै जटिल र जोखिमपूर्ण ठाउँबाट शव निकालेर तल झारी हेलिकप्टर मार्फत अस्पताल पुर्याएको जनाएको हो। निम्स दाई अर्थात् निर्मल पूर्जासहितको शव सङ्कलन गरेर अस्पताल पुर्याएको छ। क्लबका अनुसार आज आरोहीहरू निर्मल पूर्जा, वाङ जोङ, निमा शेर्पा, ग्यालु शेर्पा र किली पेम्बा किलु शेर्पाको शव अस्पताल लगिएको, अब अस्पतालमा आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पुरा गरिनेछ। ब्रोडपिकमा ज्यान गुमाएका अन्य 2 जना आरोही ओमानी नागरिक नाधिरा अल हार्थी र नेपाली नागरिक पूर्व बहादुर गुरुङ युक्त शेर्पाको शव भने आवश्यक प्रक्रिया पुरा गरी गृह देश पठाइसकेको क्लबले जनाएको छ। पूर्व बहादुर गुरुङको शव केही बेर अघि काठमाडौँ विमानस्थलमा ल्याइसकेको छ। सोहेल साखी र म्यालोरी गाइसको शव भेटिएको छैन। नेपाली आरोही नवाङ थिन्दु शेर्पाको शव हिम पहिरोको तीव्र जोखिम रहेको क्षेत्रमा रहेकाले अहिले सङ्कलन गर्न नसकेको अल्पाइन क्लबले जनाएको छ।
5: मर्दी हिमाल पदयात्राबाट फर्किने क्रममा कास्कीको माछापुत्रे गाउँपालिका 9 बादल डाँडा नजिकको जङ्गलबाट सम्पर्कविहीन 3 जना युवा भेटिएका छन्। पोखरा महानगरपालिका 14 खसी बजारका अजित जीसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका 11 छुमरुङ बेसीमा भेटिएका हुन्। प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार हिजो बिहानदेखि मोबाइल बन्द भएपछि घर परिवारले खोजीका लागि आग्रह गरेको र खोजी थालेपछि 3 जना युवक आज बिहान मोदी खोलाको पारिपट्टि छुमरुङ बेसीमा सकुशल भेटिएका छन्। जङ्गलमा बाटो बिराएर अलपत्र परेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरिएको थियो।
4: प्रधानमन्त्री तथा मन्दिर परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गर्ने भएको छ। फोन, वेबसाइट, सामाजिक सञ्जाल र इमेल जस्ता बहु च्यानलबाट आउने गुनासाहरूलाई अब एकीकृत पोर्टलबाट व्यवस्थापन गरिनेछ। नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो फर्सदका लागि निश्चित समय सीमा समेत तोकिएको छ। जस अनुसार अत्यावश्यक गुनासो 24 घन्टाभित्र, अति जरुरी 3 दिनभित्र, जरुरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ। समस्या समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फर्सेट मानिने व्यवस्था गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा हालै भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन सञ्चार माध्यमप्रतिको तीव्र अविश्वासलाई बाहिर ल्याएको छ। कक्रोच जनता पार्टी सिजेपीको नेतृत्वमा देशभर भएका प्रदर्शनको क्रममा सहभागीहरूले केही टेलिभिजन च्यानललाई भारतको सबैभन्दा खराब शत्रु र ल्यापडग मिडिया अर्थात् गोदी मिडियाको संज्ञा दिएका छन्। नयाँ दिल्लीको जन्तर मन्तरमा आयोजित प्रदर्शनमा कतिपय टेलिभिजन पत्रकार प्रत्यक्ष दुर्व्यवहार र आक्रमणको समेत निशानामा परेका छन्। प्रदर्शनमा सहभागी धेरैजसो युवाहरूले समाचारका लागि आफूहरू परम्परागत टेलिभिजनभन्दा स्वतन्त्र डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमा निर्भर हुने गरेको बताएका छन्। वरिष्ठ पत्रकार रविश कुमारका अनुसार यी घटनाले वर्षौँदेखि मूलधारको मिडियाप्रति नागरिकमा बढ्दै गएको असन्तुष्टि र गुम्दै गएको विश्वसनीयतालाई प्रष्ट पार्ने बताउनुहुन्छ। अधिकारवादी संस्थाहरूका अनुसार सन् 2014 भारतीय जनता पार्टी सत्तामा आएता भारतमा प्रेस स्वतन्त्रता निरन्तर खस्कदै गएको छ। रिपोर्टर्स विदाउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत अहिले 180 देशमध्ये 157 स्थानमा झरेको छ। सरकारको आलोचना गर्ने पत्रकारहरूले निरन्तर मुद्दा गिरफ्तारी र अनलाइन दुर्व्यवहारको सामना गरिरहनु परेको अधिकार कर्मीहरूको आरोप छ।
4: घरमा बगैँचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसमा टाइप 2 मधुमेहको जोखिम कम हुने एउटा अध्ययनले देखाएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्यान्डका अनुसन्धानकर्ताहरूले गरेको र बिएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। युके बायोबैङ्कमा आबद्ध 19,000 धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैँचा नभएकाहरूको तुलनामा ठुलो बगैँचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% र पार्कको नजिक बस्नेहरूमा 5.7% कम पाइएको छ। घरको बगैँचा र हरियाली क्षेत्रले मानिसमा शारीरिक गतिविधि बढाउने, भिटामिन डी प्राप्त हुने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत पुग्ने अनुसन्धानकर्ताहरूको भनाइ छ। तीव्र सहरीकरणका कारण आवासीय भवनहरू बाक्लिरहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन सहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता चिनिन्सो ओडेबे आउतुले बताउनु भएको छ। अहिले विश्वभर 50 करोडभन्दा धेरै मानिस मधुमेहबाट पीडित रहेकोमा सन् 2050 यो संख्या 1,31 करोड पुग्ने अनुमान छ।
5: नेपाल दर्पणमा अब केही खेल खबर। नेपालले न्युजिल्यान्ड ए टोलीसँग एक दिवसीय अर्थात् 50 ओभरको अभ्यास खेल खेल्ने भएको छ। दुवै टोली बीचको खेल अर्को महिना 21 गते अर्थात् सेप्टेम्बर 6 अस्ट्रेलियाको डार्विनमा हुनेछ। नेपालले अगस्त 21 29 अस्ट्रेलियामा आयोजना हुने टप इन्ड टी20 प्रतियोगितामा पनि सहभागिता जनाउनेछ। त्यसपछि न्युजिल्यान्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ। न्युजिल्यान्डले ए टोलीको घोषणा समेत गरिसकेको छ।
4: र युगान्डाका चर्चित फुटबलर डेभिड ओबोरीको लुटेराहरूको कुटपिटबाट ज्यान गएको छ। राजधानी कम्पालमा रहेको आफ्नो घर नजिकै भएको घटनामा 27 वर्षको खेलाडीको ज्यान गएको बिबिसीले जनाएको छ। ओबोरी आफ्नो घर फर्कने क्रममा लुटेराहरूको एउटा समूहले उनको मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गरेका थिए, तर उनले त्यसको प्रतिरोध गर्दा लुटेराहरूले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट बेहोस भएका उनको उपचारका क्रममा हिजो ज्यान गएको खबरमा उल्लेख छ। ओबोरी युगान्डाको स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए। उनकै कप्तानीमा क्लबले सन् 2024 लिग उपाधि जितेको थियो। यो घटनापछि युगान्डामा बढ्दो हिंसात्मक अपराधलाई लिएर सामाजिक सञ्जालमा ठूलो आक्रोश व्यक्त भइरहेको छ। केही समय अघि रग्बी खेलाडी सिडनी गोङ्गोडियाको पनि यसरी नै हत्या भएको थियो। उनीमाथि पनि राजधानी कम्पालमा भिडले घातक आक्रमण गरेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: केही दिनदेखि लगातारको वर्षाले धेरै नदीमा पानीको बहाव बढ्यो। सतर्कता अपनाउन आग्रह। मनसुन जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
4: काङ्ग्रेस आधिकारिकताको विवाद बल्झियो। मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति।
5: कन्सुलर प्रमाणीकरणका लागि नेपाल ई प्रमाणीकरण प्रणाली सुरु। विदेशबाट फर्किँदा अपरिचितको सामान बोक्नेहरू कारवाहीमा पर्ने क्रम बढ्यो। प्रलोभनमा नपर्न प्रहरीको आग्रह।
4: भारतमा मूलधारका टेलिभिजन संचार माध्यमप्रति अविश्वास बढ्दो। भाजपा सत्तामा आएता प्रेस स्वतन्त्रताबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दै।
5: र नेपालले न्युजिल्यान्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने युगान्डाका चर्चित फुटबलर डेभिड ओरोबीको कुटपिटबाट ज्यान गयो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।

0: छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ यहाँ उभ्याउनु त एकचोटि तोल हेरौँ।
0: हजुर।
1: ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: शुभ प्रभात गुरुआमा।
0: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: सङ्घदेखि स्थानीय तहसम्म नीति

देखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विश्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
1: केही होइन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: व्यक्ति वा संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो अर्जुन, के हो, किन तनावमा छस आजकल? फोन पनि उठाउँदैनस गर्दा? कहाँ छ तेरो ध्यान आजकल भन त?
2: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ।
1: किन हो सन्यास लिने? बरु जाउ न, फकाउन जाउ न। हिँड,
2: आफूले लागेको माया त तरक तरक छ।
1: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउ न, हिँड।

0: लौ चट्याङ पर्ने आटो सबैजना यताउता यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
6: के भयो? केको हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो,
14: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, ल
16: दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: नानी के भनेर छ के हो के भयो
16: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
15: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
17: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ
17: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौँ।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नमस्कार स्वयंसेविका दिदी।
19: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
18: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
19: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
19: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
18: 3 दिन भयो।
1: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
18: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
18: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
17: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
15: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ तालिमका विशेषताहरू तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस् थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर सम्पर्क मोबाइल 97625-28990
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना हजुर नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध

0: रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाहा कहाँ होला, त अलि थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?

0: क्यों रे बाबू रात दिन दांत दुखे रे पुरानी जाला जुस्त भैंसो को न खाना खाना दिन सा न दांत चीज़ खाना दिन सा
1: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो त्यहीमाथि किराले दाँत सका पारिदिया थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरौँ पो भएको छु त म त
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पर्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: उसो भए म त्यतै जानु पर्ला अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467 र 97093-98409
3: भाउजू भाउजू हेर्नु न त्यहाँ तल खोलामा तपाईँको जस्तो लुगा लगाएको मान्छे भेटेको छ नि त

0: नकमाइको लाभ लिने मौका आजै भनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: दाई ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: केही समय पश्चात टुट्ने छ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामी

0: जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म

0: समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।